आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा आज उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 5 PM
2: अहिले अपराह्नको 5 बज्यो।
3: सशस्त्र प्रहरीको क्याम्प नजिकै उताबाट कपडाको लस्कर यता परिणाम न अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई प्रभावकारी बनाइयो न दंगा नियन्त्रणमा सशस्त्र प्रहरीलाई भरपर्दो बनाइयो। चिसिक्क केही भयो कि नेपाली सेना उतार्नु पर्ने अवस्था आयो आफ्नो मूल जिम्मेवारीमा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोक ताराकी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम सञ्चालिकामा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभबाट सुन्दै हुनुहुन्छ र आजबाट खुशीको कुरो चाहिँ तपाईँले अनलाइनबाट पनि यति बेला हामीलाई सहजैसँग सुनिरहनु भएको छ। वेबसाइटमा मजाले तपाईँले चाहिँ जो तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ तपाईँ गुगलमा जानुहोस्। गुगलमा गइसके पश्चात चाहिँ www.radioarun.com.np भनेर चाहिँ नबिगारिकन तपाईँले सर्च हान्नुभयो भने चाहिँ हाम्रो वेबसाइट खुल्छ र त्यहाँबाट मजाले तपाईले रेडियो सुन्न सक्नुहुनेछ। आशा गर्छु तपाईँले सुनिरहनु भएको छ नै होला र हाम्रो पात्रोमा पनि सम्भवत अबको एक दुई दिनमा बज्छ होला। अनलाइन वेबसाइटमा बजिसकेपछि बज्छ नै पक्कै पनि। तपाईँले अहिले चाहिँ यो समयमा

यसको नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। सुनिरहनु भएको साथीहरू चाहिँ जोडिन सक्नुहुन्छ, तर आजको बसाईमा को जोडिने को नजोडिने भन्ने पनि छ होइन। यो हप्ताको छ दिन तपाईँसँग जोडिँदै गर्दा प्रत्येक शुक्रबारको बसाईमा भने चाहिँ हामीले बिल्कुलै नयाँ साथीहरूलाई स्थान दिने गरेका छौं। जो जति साथीहरू चाहिँ कार्यक्रमलाई सुनिरहनुहुने साथीहरू हुनुहुन्छ कि या त आज पहिलो पटक सुन्ने साथीहरू हुनुहुन्छ, तपाईँ जो जस्तो साथी भए पनि अहिलेसम्म कार्यक्रम लोकसौतारीमा चाहिँ तपाईँले एक पटक पनि कल लगाउन सक्नु भएको छैन, तर हामीसँग जोडिन मन छ, कार्यक्रममा चाहिँ तपाईँले आफ्नो आवाज राख्न मन छ, कुनै भाका सुनाउन मन छ, अथवा हामीसँग जोडिएर थोरै एक दुई बात गर्न मन छ भने पनि तपाईँ जोडिन सक्नुहुन्छ। हाम्रो स्टुडियोको मोबाइल नम्बर भनिहाले 9840 68 68 23 खुल्ला छ। जो जति पुरानो मित्रहरू हुनुहुन्छ, जसले नियमित रूपमा कार्यक्रममा सहभागिता जनाउँदै आइरहनु भएको छ, तपाईँले पनि सहजैसँग फेसबुक लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर खबर के छ, तपाईँले त्यहाँबाट आफ्ना मेसेजहरू मार्फत छोटकरीमा चाहिँ सबै कुराहरू खुलाएर चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ, त्यहाँबाट तपाईँलाई समेट्नेछु। सँगै आज निकै नै मिठा हप्ताभरिका उत्कृष्ट मिठा मिठा लोकभाकाहरू तपाईँको लागि पनि प्रस्तुत गर्नेछु। ती भाकाहरूबाट तपाईँलाई भरपूर मात्रामा यो समयमा मनोरञ्जन दिलाउनै पर्छ। तपाईँ कति साथीहरू त अब दिनभरिको थकान मेटाउँदै हामीलाई सुन्दै हुनुहुन्छ, कति साथीहरू यात्रामै हुनुहुन्छ होइन, तपाईँ कति साथीहरू त यति बेला गोठालोबाट घर फर्कँदै हुनुहुन्छ होइन, दिन ढल्दै गरेको अवस्था छ, कति साथीहरूले आजको दिनमा कति मेलापातहरू सक्नु भयो होला, कति खुसी हुनुभयो होला होइन, कति साथीहरू अब आजको लागि यति नै गरौं घर फर्कौं भन्दै हुनुहुन्छ, त कति साथीहरू होइन अब थोरै त भ्याउनै पर्छ भनेर लागिरहनु भएको होला। जे जसो भए पनि हामीसँगै हुनुहुन्छ होला, हामीलाई सुन्दै नै हुनुहुन्छ होला। मैले यही अपेक्षा दिँदै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा निकै नै मिठो लोकप्रिय भाकाबाट। निकै नै मिठो लोकप्रिय यो नयाँ भाका हो आकाश किन गर्जियो बौको भाका रहेको छ सागर आले, त्यसै गरेर चाहिँ शिव हमालको आवाज ओके ला सागर आली मगरको आवाज रहेको भाका रहेछ, शिव हमालको शब्द संगीतमा रहेको यो भाकाबाट आजको कार्यक्रमको आरम्भ गर्न चाहन्छु। 9840 68 68 23 नम्बर खुल्ला नै छ, तपाईँ भने फोन डायल गर्दै रहनुहोस्।

निकै नै मिठो भाका बसा तपाईँलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बिर्सेको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटकै साथ सुन्दै हुनुहुन्छ। अब पालो तपाईँको हो, यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई ढिला नगरिकन स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट हजुर? भोसुर्की मालुङबाट मनिषा शेर्पा बोल्नुभयो। अनि मनिषाजी, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? ठिकै हुनुहुन्छ। अनि अहिले के गर्दै हुनुहुन्छ मनिषाजी? स्कुलबाट आएर खाजा खाँदै हुनुहुन्छ।

0: छ स्कुल कति चाँडो लाग्न थालेको है, कहिलेदेखि लाग्न थाल्यो हो मनिषाजीको स्कुल? ए ओके, अनि कार्यक्रम सुनिरहनु भएको छ? ए ल ठिक छ, अनि आज हामीलाई कुन भाग गाएर सुनाउनुहुन्छ तपाईँले?
1: हस्
0: ल सुरु गर्नुहोस् त।

0: लाम्फाइ लापिराती दुई दिन बाचिन्जेल है ल तपाईँलाई धेरै धेरै धन्यवाद छ मनिषाजी मिठो भाका गाउने कोसिस गर्नुभयो अब साथीहरू सम्झिनुहोस् न धन्यवाद
1: मेरो मम्मी मलाई राई
0: मनिषा शेर्पा भोसुको किमालुङबाट हामीलाई फोन गर्नुभयो छोटोमा भाका पनि सुनाउनु भयो र यो व्यवसायबाट सुट्नु भएको छ तपाईँ पनि जोडिन सक्नुहुन्छ 9840-6868-23 नम्बर तपाईँको निम्ति खुल्ला छ यति बेला फेसबुक लाइभ मार्फत रिमा थामीले सुन्दै हुनुहुन्छ हेलो गुड इभिनिङ नमस्ते दिदी म पनि सुन्दैछु है प्रोग्राम भोसुर ग्याम्पाङबाट हो रिमा थामी सम्झना सबै सबैमा है त भन्नुभएको छ अनि त्यसै गरेर आशिका तामाङ हुनुहुन्छ नमस्ते म आशिका तामाङ उदयपुरबाट सुनिरहेछु प्रोग्राम सबै सबै साथीहरूलाई सम्झेको छु भन्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ मनको साथी जीवन कार्की हुनुहुन्छ जीवनजीले पनि नमस्ते भन्नुभएको छ ल नमस्ते जीवनजी तपाईँलाई पनि यति बेला अर्को एकजना साथी फोन लाइन मार्फत आउनु भएको छ कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर हजुर नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट सुनिता विश्वकर्मा कहाँबाट भन्नुभयो माधीबाट माधीबाट है हजुर सुनिताजी के छ खबर खबर तपाईँको सन्चै हुनुहुन्छ हजुर मेरो खबर पनि एकदम ठिक छ आराम छ सन्चै छु है अनि सुनिताजी तपाईँसँग अस्ति भर्खर मैले कहिले कुराकानी गरेको हो कि जस्तो लाग्छ कि होइन अस्ति कहिले यही कार्यक्रममा गर्नुभएको थियो कि अर्कै कार्यक्रममा हो ए त्यही त तपाईँ अस्ति आउनु भएको थियो आज पनि आउनुभयो खास चाहिँ सुनिताजी अब यसमा चाहिँ कहिले पनि फोन नगर्ने साथीहरूले चाहिँ आइतबार चाहिँ फोन गर्न मिल्छ होइन तपाईँले अस्ति गर्नुभयो अब चाहिँ तपाईँको निरन्तर कल लाग्न सक्छ है त्यो भएको हुँदा चाहिँ आज सम्भवतः तपाईँ नजोडिएको राम्रो हुन्थ्यो आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ हामी छुटौँ न त है सुनिताजी आज चाहिँ अब नयाँ नयाँ साथीहरूलाई पालो दिनुपर्छ है त साथी सुनिता विश्वकर्मा माडीबाट आउनुभयो अस्ति भर्खरै मैले उहाँसँग कुराकानी गरेको थिएँ यही कार्यक्रममा फोन गर्नुभएको थियो बिल्कुलै नयाँ साथीहरूलाई जोड्न सक्यो भने चाहिँ शुक्रबार उहाँले फोन लाउनु भयो भने अब त मैले पनि बोल्ने रहेछु मैले पनि फोन लाउने रहेछु भन्ने एउटा हिम्मत बढ्छ नि त साथीहरूको त्यो भएको हुँदा चाहिँ बाँकी वर्षमा पनि फोन गर्नुहोस् होइन अनि हामीसँग जोडिनुहोस् जस्तो लाग्छ हामीलाई त्यो भएको हुँदा चाहिँ आज नयाँ साथीहरू अझ धेरै जोडिनु भयो भने अझ राम्रो लाग्छ मलाई पनि यति बेला फेसबुक लाइभ मार्फत हामीलाई सम्झना रुङबाङसाले सुन्दै हुनुहुन्छ सुन्दैछु सभा पोखरीबाट सबैलाई सम्झेको छु भनेर लेख्नु हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि त्यसै गरेर लवली मेलिना सियारले सबैलाई सम्झना गर्नु भएको छ सुमिताजीले सबै साथीहरू आउनुहोस् है भनेर लेख्नु भएको रहेछ कमेन्टमा अनि त्यसै गरेर रामजी घिमिरे हुनुहुन्छ उहाँले नमस्कार सम्पूर्ण मित्रमा मनैदेखि सम्झना छ भनेर लेख्नुहुन्छ हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को साथी टेक बहादुर पुमा हुनुहुन्छ उहाँले सञ्चालिका रमाजी नमस्कार शुभ सन्ध्या सुन्दैछु उदयपुर चौधरीगढी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो अरुण एफएम 97.6 MHz भनेर लेख्नु भएको छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ टेक बहादुरजी मेसेज गर्नुभयो हामीलाई सुनिरहनु भएको रहेछ हुन्छ अन्त्यसम्म नै सुनेर साथ दिनुहोला यही भन्न चाहन्छु त्यसै गरेर निमा शेर्पाले नमस्कार हजुर म निमा शेर्पा काठमाडौँबाट सबै साथीहरूलाई बस्ने गीत ल भन्नुभएको छ पक्कै भने तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु साथी लाइनमा हुनुहुन्छ नमस्कार हजुर भन्दै थिए ठिक छ साथी लाइनबाट बाहिरिसक्नु भएको छ 9840-6868-23 नम्बर तपाईँको निम्ति खुल्ला छ ठिकै छ तपाईँलाई मैले धेरै मिठा भन्दा मिठा भाकाहरू पनि सुनाउनु छ यो व्यवसायमा अहिले पनि अर्को एउटा मिठो भाका सुनाउ जस्तो लागेको छ त्योभन्दा अगाडि अर्को साथीलाई अनुरोध गर्ने तर्खरमा थिए तर साथी बाहिरिसक्नु भएको छ यो शुक्रबारको दिनमा चाहिँ अलि बढी साथीले मिस कल गरेर चाहिँ अलिक बेइमान पनि गर्नुहुन्छ है ठिकै छ त्यो पनि अब भने कार्यक्रममा अर्को एउटा मिठो भाका सुनाउँछु तपाईँको लागि यो भाका पश्चात फेरि तपाईँसँग भलाकुसारी गर्नको निम्ति आउने नै छु नयाँ साथीहरूले फोन डायल गर्दै रहनुहोस्

0: हजुर, वनमा भएर जिन्दगी काट्न पाम तिम्रै भएर, यो मिठो भाका तपाईँको लागि कार्यक्रममा मैले प्रस्तुत गरे। विशेष गरी यो भाका चाहिँ निलेश परियार त्यसै गरेर विपना परियारले स्वरबद्ध गर्नुभएको भाका रहेछ। सम्भवतः यो नयाँ भाका हुन सक्छ, तपाईँले सुन्नु भएको थिएन भने पक्कै पनि यो पहिलो पटक सुन्नुभयो। ठिकै हो, भाका बजारमा नयाँ नयाँ भाकाहरू आइरहन्छन् गइरहन्छन् होइन, ती पुराना भाका जस्ता सदाबहार भाकाहरू कतिपय भाकाहरू त हुँदैनन्। आज आउँछन् भोलि हराउँछन्, भोलि हामीले बिर्सिन्छौं यो भाकाहरू। आज भोलि यस्तै छ, त्यसमाथि त झन् एआईले होइन खाइदिएको छ खरलबै। गीत संगीतमा पनि एआई आइदिएपछि कतिपय भाकाहरूलाई त हामीलाई चिन्न नै गाह्रो पनि भएको छ। अब पनि फेरि म तपाईँलाई फोन कल मार्फत जोड्न चाहन्छु 98 40 68 68 23 लाइनमा। यति बेला साथी हुनुहुन्छ कहाँबाटको आउनु भएको छ, उहाँलाई म अनुरोध गर्न चाहन्छु। नमस्कार हजुर।
1: नमस्कार सिस्टर।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: म तेह्रथुमको फेदाबाट तीन जुडे मिडिया ग्रुपको सदस्य कमल श्रेष्ठ भन्ने गर्छ सिस्टर।
0: हजुर, तीन जुडे मिडिया ग्रुपको मेम्बर तेह्रथुमबाट कमल श्रेष्ठ बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि के छ तपाईँको खबर खबर, आराम हुनुहुन्छ?
1: मेरो खबर अहिलेसम्म समग्रमा भन्नुपर्दा सबै ठिक छ। तेह्रथुमको मौसमको कुरा गर्ने भने चाहिँ अहिले धुम्म धुम्म परेर पानी पर्न लागिरहेछ भन्नुपर्छ सिस्टर।
0: हजुर, तेह्रथुममा धुम्म छ, पानी पर्न लागेको छ।
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ तपाईँ? कार्यक्रम त सुनिरहनु भएको छ होला पक्कै पनि हाम्रो कमलजीले होइन?
1: हजुर पक्कै पनि भन्नुपर्छ सिस्टर।
0: हजुर, अनि आज जोडिनु भएको छ तपाईँ, नयाँ साथी हुनुहुन्छ, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु। र हामी कमलजीको आवाजबाट एउटा भाका त सुन्नै पर्छ है, आज कुन भाका गाउनुहुन्छ?
1: आज म एकोहोरो माया जैलिनी भन्ने एउटा पुरानो लोक भाका गाउँछु नि त सिस्टर।
0: एकोहोरो माया जैलिनी है, हुन्छ ल सुरु गर्नुहोस् न त।
1: संसारैको तिमलाई एक रोजदानी, तिमलाई एक रोजदानी, आफ्नो मान्छे बनाउन खोज्दानी, एकोहोरो माया जैलिनी तिमलाई।
0: हजुर यति नै गर्नुहुन्छ है, हुन्छ, मिठो गाउनु भएको थियो। तपाईँलाई अलिकति शब्दहरू चाहिँ कन्फ्युज भयो जस्तो लाग्यो है, मिठो गाउँदै हुनुहुन्थ्यो, अझै गाउनुहुन्छ कि जस्तो लागेको थियो। ठिक छ, अर्को अर्को बसाइमा हामी कमलजीको आवाजबाट अझ धेरै भाका सुन्नेछौ। ठिक छ, अब साथीहरू सम्झिनुहोस् न त है।
1: अब बस्ने भाका बाँच सम्झिनु पर्यो सिस्टर, अनि यदि होल युनिटलाई अब बस्ने सँग सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु।
0: धन्यवाद।
1: हजुर वेलकम गरेँ। अनि केही साथीहरूलाई सम्झिनु पर्दा देव बाँसकोटा, मनोज भुजेल, अनि श्रीमती कमला श्रेष्ठ, बुवा टङ्क बहादुर श्रेष्ठ, आमा झमकुमारी श्रेष्ठ, लगायत मलाई कमल श्रेष्ठ भनेर चिनिने सम्पूर्णले अब बस्ने सँग सुनेर इन्जोय गर्नु होला भन्ने हजुरबाट बिदा हुन्छ। हस्त, ओके, बाई बाई सिस्टर।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो कमल श्रेष्ठ, तेह्रथुमबाट हामीलाई फोन गर्नुभयो, तिनजुरे मिडिया ग्रुपको सदस्य हुनुहुन्छ। उहाँसँग म छुटिसकेकी छु, अब पालो तपाईँको हो। यति बेला अर्को साथीको आगमन भएको छ, को हुनुहुन्छ कहाँबाट स्वागत गर्छु। हेलो नमस्कार।
2: हेलो नमस्कार।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
2: हजुर म यता बोल्दैछु, पाँच खबनबाट सपना तामाङ।
0: सपना तामाङ पाँच खबनबाट बोल्दै हुनुहुन्छ है?
2: हजुर।
0: अनि सपनाजीको खबर के छ, कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन, कसो हो?
2: कार्यक्रम सुनिरहेको छु भनौँ न, अहिले मेलोदेखि आएर अनि रेडियो बोलेको ठिक छ, प्रोग्राम आइरहेको छ। अनि आज चाहिँ अब नयाँ साथी हो कल रहेछ, अरू बेला चाहिँ मेरो कल लाग्थेन।
0: ए हजुर,
2: आज चाहिँ लाग्यो भन्नुपर्छ हौ। यो अब लोक चौतारी कार्यक्रम आएपछि चाहिँ फर्स्ट चोटि नै हो मेरो कार्यक्रम फोन लागेको।
0: ए हो र, त्यही त हामी सपनाजीसँग त अब अरू कार्यक्रममा बोलिरहेको हुनाले कसरी फोन गर्नुभयो भन्ने लागेको थियो, तर लोक चौतारीमा नयाँ हुनुहुन्छ है तपाईँ।
2: हजुर, अब अरू बेला चाहिँ लाग्थेन, अब आज चाहिँ नयाँ साथीको त्यस्तै भएर कारणले होला हौ लागेको आज।
0: ए ल ठिक छ, हो नि त, यो शुक्रबारको दिन त हामीले पुरानो साथीहरूलाई निषेधै गरेका छौँ होइन, त्यो भएको हुँदा चाहिँ नयाँ साथीहरूको चाहिँ कुनै झन्झट बिना फोन लागोस् होइन, उहाँहरूलाई पनि रेडियोप्रतिको एक किसिमको माया त हुन्छ नि त होइन, सो उहाँहरूलाई पनि हामीले ठाउँ दिनै पर्छ। त्यो भएको हुँदा चाहिँ नयाँ साथीहरूले कल नगरिदिनुहोस् भनेर आग्रह गर्छौँ। एकदम खुल्ला हुन्छ शुक्रबार, तपाईँ जस्तै अन्य साथीहरूले पनि गर्न चाहनुहुन्छ भने चाहिँ मजाले फोन लाग्छ नै। अनि अहिले के गर्दै हुनुहुन्छ सपनाजी?
2: अहिलेको समयमा चाहिँ त्यतिकै घर आइसी कामहरू गर्दै बस्दै त्यस्तै छ भनौँ न।
0: ए ल हुन्छ, आउनुभयो, जोडिनुभयो, खुसी लागेको छ सपनाजी। अब हामी भाका सुनाउन, कुन भाका सुनाउनुहुन्छ आज हामीलाई?
2: हुन्छ, म एउटा छोटो गाउँछु नि।
0: हस् हुन्छ ल, सुरु गर्नुहोस् त।
3: हुन्छ

0: मलाई भने यति होला।
1: हजुर, तिमी जीवन तिमी मृत्यु नछोड्नु है मलाई है। हो नि त, अब जीवन पनि वहीँ मृत्यु पनि वहीँ भएपछि त तपाईँलाई छोडियो भने त तपाईँ त रहँदै रहनु हुन्न रहेछ नि त। तपाईँको अस्तित्वै नहुने भविष्य छोड्नै मिलेन, नछोड्नुहोस् भनेर हामीले पनि आग्रह गर्नुपर्ने भए जस्तो छ है। एकदमै ल, धेरै धेरै प्रार्थना गर्छौ हाम्रो टिमबाट। सपनाजीको जो हुनुहुन्छ स्पेसियल मान्छे होइन, उहाँले चाहिँ सधैँभरि तपाईँको साथ नछोड्नुहोस् भन्न चाहन्छौ। अनि अब साथीहरू सम्झिनुहोस् न त।
0: हुन्छ, पाँचमा त अब हजुर लगाए त्यति गराउनु लिन्टा तिमीलाई नै मिठो सम्झना भन्न चाहे।
1: धन्यवाद।
0: हुन्छ, अब साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने, अनि जुन जुन माध्यमबाट प्रोग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई नै अब बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुलाई भन्दै छुट्टी ल। नमस्ते टिकेट, बाई बाई।
1: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सपना तामाङ मोक्तान, पाँच सबनबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। यो समयमा हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुनेर साथ दिइरहनु भएको छ। फेसबुक लाइभबाट यति बेला हामीलाई अभागी केटी सुस्मिजीले सेवा के नाना मे नाचिरिङ सुस्मिता भोसुर घर भैहाल कुवेतबाट कार्यक्रम सुन्दैछु ल, मिठो सम्झना सबै सबै साथीहरूमा भनेर लेख्नुहुन्छ। हुन्छ, सुस्मिताजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर सुरज राई तुम्छा हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ, हेलो हजुर सेवा, म सुरज राई तुम्छा भोजपुर घर भई हाल मलेसियाबाट सुन्दैछु कार्यक्रम। मौसम सफा रहेको जानकारी गराउँछु भने, अनि आज चाहिँ ड्यूटीमा छु अहिलेको समयमा, सम्झना छ सबै सबै साथीहरूमा भनेर लेख्नु भएको छ। हुन्छ, सबै सबै कुराको जानकारी दिनुभएको छ सुरजजीले, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी लिम्बू विजयजी हुनुहुन्छ, लोक सांगीतिक अभिवादन र मामिस विथ मी लिम्बू विजय फ्रम संखुवा सभा, अपकमिङ सङ डेडिकेट मिङ्सो लिम्बू भारती जिमी राजविरही काइना सुमिता निमुखिम सोनिम शेर्पा नकली चिम्सी लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ, यहाँलाई पनि विशेष धन्यवाद छ। त्यसै गरेर फुङसा लिम्बुली हाई सिवारो सभा पोखरीबाट हो क्या श्रीया लिम्बू, अल फ्रेन्ड्सलाई मिस यु, ओके बाई बाई भन्नुभएको छ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ राजविरही काइना, उहाँले लोक अभिवादन नमस्कार समधुर स्वरको धनी रमा सिस्टर, म इटहरी घर भई हाल प्रवास मलेसियाबाट कार्यक्रम मार्फत सम्झनु पर्दा इटहरीमा हुने जीवनसाथी बिनु बर्देवालाई मिस यु धेरै सम्झना, र केही साथीहरू सम्झनु पर्दा ठुल्दै श्रीराम दाहाल मिताराज घले मगर वरूण चञ्चले राई लिम्बू विजय त्यसै गरेर जीवन भाबेन सानुमाया शेर्पा सोनिम शेर्पा रोमन मोक्तान सुनिता गुलुङ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। अन्त्यमा लगायत मलाई राजविरही काइला भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्दै छुटिन्छु, बाई बाई भन्नुहुन्छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर नवराज छेत्रीले पनि हेलो दी भन्नुभएको छ, हेलो कहाँबाट हुनुहुन्छ मेसेज पठाउनु फेरि पनि के छ खबर तपाईँको। त्यसै गरेर स्वर्णिम राईले सबैलाई सम्झेको छु भन्नुभएको छ, मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले मिस यु अल माई फ्रेन्ड्स भनेर सबैलाई सम्झिनु भयो। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँले आइडी नाम चाहिँ मेरो प्यारो मान्छे तिमी राख्नु भएको छ, तपाईँको नाम के हो ठेगाना कहाँ हो होइन त्यो पनि खुलाएर लेख्नु भए चाहिँ हामीले पनि चिन्थ्यौं नि त साथी, फेरि मेसेज पठाउनुहोस् न है सम्भव हुन्छ भने। अनि दिलसा राईले मिस यु अल भनेर सबैलाई सम्झिनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने कार्यक्रममा तपाईँको लागि एउटा अर्को मिठो भाका राख्न चाहन्छु, यो भाका पश्चात फेरि पनि

0: हजुर सिरफुल शर्मा शर्मा फुलसिउरी बोलको यो भाका तपाईँको निम्ति प्रस्तुत गरी कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यति बेला हेमा माव लिम्बू र परिचयका अब सजिएको मिठो पूर्वेली भाका तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। अब पनि म तपाईँसँग नै जोडिन्छु। सुनिरहनु भएको छ भने 9840868823 नम्बर खुल्ला छ। ढिला गर्दिन म फोन कलतर्फ नै लाग्न चाहन्छु। साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते, गुड इभिनिङ।
0: को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: अञ्जना धनकुटाबाट।
0: अञ्जना धनकुटाबाट, तपाईँ धनकुटातिरै हुनुहुन्छ अञ्जनाजी है? गाउँतिर हुनुहुन्छ है? तपाईँ त हाम्रो पुरानै साथी हुनुहुन्छ। लोकदो छोरी यो लोक चौतारीमा पनि धेरै पटक हाम्रो कुराकानी भइसकेछ नि त, होइन? त्यही त, आज त शुक्रबार हो, नयाँ साथीहरूलाई पालो दिने बसाई हो अञ्जनाजी।
1: हजुर
0: हो नि, ल ठिकै छ, हामी छुट्याउँ है त। ल केही छैन, अब नयाँ साथीहरूलाई पालो दिनुपर्छ, छुट्याउँ। साथी हुनुहुन्थ्यो अञ्जना राई, धनकुटाबाट आउनुभयो है, उहाँसँग छुटे किनभने उहाँ हाम्रो प्राय जसो धेरै पटक लगाइरहने, हामीले कुराकानी गरिरहने साथी हुनुहुन्थ्यो। अर्को साथी आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
2: मैता दिङ्गा सुस्मिता राई।
0: सुस्मिता राई।

0: बिङलाबाट नि बिङलाको कुन ठाउँबाट भन्नुभयो?
1: टुङ्गे
0: ला, अनि यो चाहिँ कता किमा के भन्छ किमालुङ भन्दा कतापट्टि पर्छ? ए अलिक छुट्टै पर्दो रहेछ है। अनि के छ सुस्मिता भन्नुभयो है तपाईँको नाम? हजुर। अनि के छ खबर खबर, आराम हुनुहुन्छ सुस्मिताजी? ओके ला, अनि के गर्दै हुनुहुन्छ अहिले हाम्रो सुस्मिताजी?
1: अहिले त
0: के बसिरहेको? ए बसी बसाई हुनुहुन्छ है, कार्यक्रम सुन्दै हुनुहुन्छ? अगाडि पनि योभन्दा अगाडि अगाडि पनि कार्यक्रम चाहिँ सुन्नुहुन्थ्यो है सुस्मिताजी उसो भाइ?
1: हजुर, कति कल गर्थे लाग्दैन थियो नि, अस्ति नै एकचारी लागेको थियो, अस्ति नै
0: ला, ठिक छ, आउनुभयो, खुसी लागेको छ। अब हामी सुस्मिताजीको आवाजबाट भाका सुन्छौँ, आज कुन भाका सुनाउनुहुन्छ हामीलाई? हेलो सुस्मिताजी, हेलो। साथी हुनुहुन्थ्यो सुस्मिता राई भन्नुभएको थियो, हामीलाई भोजुर दिङलाबाट फोन गर्नुभएको थियो, उहाँसँग म छुटे, उहाँको फोन डिस्कनेक्ट भयो है। ठिकै छ, अब चाहिँ मैले थप साथीहरू जोड्न पनि सक्दिनँ, समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। फेसबुक लाइभ मार्फत धेरै साथीहरूले जोडिएर सुनिरहनु भएको छ। लाइभको कमेन्ट बक्स मार्फत गाइला बिरमान सुनवारले हेलो गुड इभिनिङ नाम सेवल हजुर आरजे मिस के छ हाल खबर आरामै हुनुहुन्छ भन्नुभयो, आराम छु म पनि ठिकै छु है भन्नुभएको छ। नेपाल सरकारबाट मान्यता प्राप्त तिमजुरी मीडिया ग्रुप प्रवास नेपालको सदस्य, मीडियालाई अत्यन्तै माया गर्ने मान्छे घायल अभिमान सुनवार हो, पाँचतर्फी दिम सिलौटी नगरपालिका तीनबाट यस कार्यक्रम मार्फत अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा मीडिया प्रेमी साथीहरू सम्पूर्णको लागि भनेर धेरै साथीहरूको नामको लिस्ट यस प्रकार छ भन्दै पठाउनु भयो। सबै साथीहरूको नाम वाचन गर्न त समय छैन, तर पनि यहाँलाई धेरै धेरै धन्यवाद छ, यति मिठो मेसेज पठाउनु भएको छ अभिमानजीले है। अनि अर्को साथी हुनुहुन्छ सानो माया शेर्पा, उहाँले लेख्नु भएको छ हेलो दिदी नमस्ते, म सानो माया शेर्पा फ्रम पाँच खबनाथ राइट नाउ कुवेत, सुन्दैछु मजाले, सबै सबैमा मिठो माया छ, सम्झना छ भन्नुहुन्छ। चन्द्रमाया चन्द्रकला तामाङले हेलो रमाशिष, म पनि प्रोग्राम सुन्दैछु है भोसुर बजारबाट, सबैलाई सम्झेको छु भन्नुभयो। ओके चन्द्रकलाजीलाई धेरै धेरै धन्यवाद छ, तर चन्द्रकलाजीले आज भोलि हामीलाई अलि माया मार्नु भएको छ जस्तो लागेको छ है। अनि अर्को साथी हुनुहुन्छ कमल श्रेष्ठ, कमलजीले हजुर नमस्कार, म तिन्जुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठलाई तपाईँलाई धन्यवाद छ। आज प्रत्यक्ष रूपमा फोन लाइनमा पनि कुरा भइसकेको छ होइन, यता लाइभबाट पनि सहभागिता जनाउनु भएको रहेछ, धेरै धेरै धन्यवाद छ। जुना लिम्बुले लेख्नुहुन्छ म पनि सुन्दैछु शीष सेवाहरू, म सभा पोखरीबाट जुना लिम्बु हो, सबैमा मिठो सम्झना भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ, हस् धेरै धेरै धन्यवाद छ। भावना मगरले हेलो नमस्कार शीष, म पनि सुन्दैछु, इण्डियाबाट हो, सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर भुवन रावत हुनुहुन्छ, भुवनजीले लेख्नु भएको छ नमस्ते नमस्कार, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो छ, दाङ्गो रही 19 सैघाको मान्छे हाल भारतबाट भुवन रावत हो, यति बेला कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना छ भन्नुहुन्छ। हुन्छ भुवनजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि सरु छेत्रीले सुख तिमीलाई दिएर दुःख मेरो भागमा ल्याउन पाऊ, सुख तिमीलाई दिएर दुःख मेरो भागमा ल्याउन पाऊ, हाँसो तिमीलाई दिएर आँसु मेरो भागमा ल्याउन पाऊ, सुख तिमीलाई दिएर दुःख मेरो भागमा ल्याउन पाऊ, हाँसो तिमीलाई दिएर आँसु मेरो भागमा ल्याउन पाऊ, सधैँ भगवानसँग एउटै प्रार्थना गर्छु कि जीवन तिमीलाई दिएर मृत्यु मेरो भागमा ल्याउन पाऊ। ओहो यसो त नभन्नुहोस् न है, लेख्नु भएको छ हेलो नमस्ते रमाजी, के छ खबर, आरामै हुनुहुन्छ, म पनि सुन्दैछु है मजाले, हजुरको चार जस्तो मिठा आवाज बुटौलबाट सरसदा पोखरेल, सम्झना छ अनि माया छ बराबरी सबैलाई भन्दै बिदा भएन भन्नुभएको छ। हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ, मिठो रचना पनि पठाउनुभयो। अनि देवी किरातले सम्झना सबैमा भन्नुभएको छ, निर्मला विश्वकर्माले सबैलाई सम्झिनुभयो, त्यसै गरेर मगर्नी मगर्नी फेसबुक आइडी भएको साथीले हेलो सिस्टर नमस्कार, इस्मी मगरनी मनिषा मगर फ्रम धनगढ़ी कैलाली, सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर लभ शक्ति माङफाङ फेसबुक आइडी भएको साथीले नमस्कार, मोबाइल नम्बर भन्नुभएको रहेछ, मोबाइल नम्बर त हाम्रो त्यही हो नि, तपाईँले क्याप्सनमा पनि हेर्नुभयो भने मजाले छ, 9840 68 68 23 हो, यो नम्बरमा फोन डायल गर्नु पर्थ्यो, अब त समय सकिसकेको छ, सम्भवतः कल रिसिभ गर्न सक्दिनँ मैले। अनि विशाल साउद हुनुहुन्छ, नमस्ते म पनि सुन्दैछु है, डोटी शिखर नगर नगरपालिका वडा नम्बर 5 लुलेक घरमै हाल चाहिँ भारतको बेङ्गलोरबाट भन्नुभएको छ। ओके, तपाईँलाई धन्यवाद छ। भारतबाट सुन्ने साथीहरू पनि धेरै हुनुहुँदो रहेछ, खुसी लाग्छ। नक्कली चिम्से फेसबुक आइडी भएको साथीले पनि नमस्ते सिस्टर, इट्स मी साइली सोनिया कोलम फ्रम संखुवा सभामाकाले, सबैमा माया उस्तै छ, सम्झना छ भन्नुहुन्छ। दुखी कल्पना राईले सबैलाई सम्झिनुभयो। खड्का सीताले पनि हेलो सिस दर्शन नमस्ते, म यता धर्मदेवीबाट सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। अन्तिममा अर्को साथी वीरेन्द्र बिसी हुनुहुन्छ, उहाँले मिस यू अल सिस फ्रम प्युठान नौ बहिनी गाउँपालिका 5 डम्री नौ बस्तीबाट हो भनेर लेख्नु भएको छ। आहा क्युट भोइस सिस, बाई बाई भन्नुभएको छ। हुन्छ वीरेन्द्रजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब पनि मैले कार्यक्रमबाट विदा माग्नुपर्छ, किनकि समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। तसर्थ यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने तपाईँ सम्पूर्ण लोकपारखी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै यतिन्जेलसम्म साथ दिने तपाईँ भगवान रूपी श्रोता मनलाई पनि विशेष धन्यवाद, हार्दिक आभार व्यक्त गर्दै आजको बसाईबाट छोडिएर जाँदै गर्दा अर्को मिठो भाका तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या।

0: चुनौती पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन
1: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय 15 बुँदे माग राखेर म्यान पावर व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे
0: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़भाड़ नहुने गरी काम थालिएको विभागको दावी
2: जुन एररहरू आएर जुन समस्या धेरै भयो हरेक झ्यालमा मान्छे धेरै थुप्रने अनि गुनासो बढी आयो होइन त्यो एरर पनि धेरै डाउन भइसकेका छ राम्रोसँग काम गरिरहेको छ
1: साउदी अरब पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर कुनै पनि आक्रामक कार्य विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य
0: र महिला टी20 एशिया कपको खेल तालिका सार्वजनिक भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555
1: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुँदे निर्देशन दिनुभएको हो समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत दुर्गम क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ त्यस्तै सड़क निर्माण शुरू गर्नुअघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह अर्थात पालिका र निर्माण व्यवसाय सहित संयुक्त सर्वेक्षण गर्न सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनुपर्ने समितिको निर्णय छ सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्नै बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई आदेश दिएको छ
0: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ काठमाण्डुमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय नीति ऐन जारी गर्नुपर्ने शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो त्यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ महासंघले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ
6: गत चोटिको भन्दा कडा र ठूलो आन्दोलन हुन्छ यसपटक। विद्यालय शिक्षाको विकासको कुरा छ, विद्यार्थीले आफ्नो खाजादेखि लिएर सेवा सुविधाको कुरा छ, माननीय मन्त्रीज्यूलाई हामी बुझाउँछौ र त्यसपछि अनि बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छ।
0: यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म झण्डै एक महिना काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।
1: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्तै सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेता पनि दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भएको छ। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनुभयो। मन्त्री मेहताले सिराहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनुभयो। हालको मिथिला नगरपालिका साथमा ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसैता हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले ग्यास अभावको विषय उठाएका छन्। सत्तारूढ़ दल रासोपाकै सांसदहरूले समेत समस्या के हो यसबारे प्रश्न पार्न आग्रह गरेका थिए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले जवाब दिनुभएको छ। आधा सिलिण्डर र भरि सिलिण्डरको व्यवस्थाका कारण अहिले ग्यास केही असहज भएको उहाँको दावी छ। नागरिकका गुनासाबारे अनुगमन गरिरहेको मन्त्री गौरी कुमारीले बताउनु भएको छ।
1: आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मको लागि 16 जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार अर्थात 10 लाख रूपियाँ, शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने एकजना उपभोक्ताले जितेका छन्। ती विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिवकृष्ण जनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। सबै विजेताहरूको छनौट क्रिप्टोग्राफिकल्ली सेक्योर्ड युनिफर्म ऱ्याण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष रहेको आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। गएको साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि हरेक दिन 1-1 गरी 15 दैनिक विजेता र पहिलो 15 दिनका लागि 1 बम्पर उपहार विजेता चयन गरिएको हो। यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआगले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। आउँदा दिनमा डिजिटल कारोबारको संख्या र रकम अझै बढ़ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। विभागले छनौट भएका विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले जनाएको छ।
0: यही साउन 29-31 गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका शशांकबारे आशंका बारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड़ हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनुभयो। आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउबा नेपाल फर्किने बारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले आफूहरूले बुझ्ने काम गरिरहेको बताउनु भएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा राहदानी विभागको सेवामा शास्ति र अहिले भइरहेको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागि सकेको छ। बेटर अप्लायंसेस बेटर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन तनुषाको ढल्केवार प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा प्रतिनिधि सभाको आजको बैठकमा ग्यास अभावको विषय उठ्यो उद्योग मन्त्रीद्वारा अनुगमन भइरहेको जवाब 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार कांग्रेस संस्था पनि तर्क राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर म्यान पावर व्यवसायीले 15 बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजैदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रमा समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कार्यवाही गरेको भन्दै अब म्यान पावर ले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ।
1: राहदानी विभागमा अहिले सेवाग्राहीले धेरै शास्ति खेप्नु परेको छ। विभागमा दैनिक जसो सेवाग्राहीको लामो लाइन देखिन्छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ ई पासपोर्ट प्रणालीको शुभारम्भ गर्दै झण्डै 1 करोड़ नेपालीको विवरण नयाँ प्रणालीमा सारिएको र यो नयाँ सरकारको उपलब्धि भएको दावी गर्नुभएको थियो। तर प्रणाली पटक पटक डाउन हुने अनलाइन भुक्तानी नचल्ने अपोइन्टमेन्ट चाँडै बन्द हुने र राहदानी वितरणमा ढिलाइ लगायतका समस्या छन्। फ्रान्सेली कम्पनी आईडीमियाबाट जर्मन कम्पनी मिहबौर र भेरी डोसलाई जिम्मेवारी हस्तान्तरण भएपछि

0: गरेपछि दैनिक चाप घटेको छ भनेर बुझ्नु पर्यो।
1: दुई शिफ्टमा काम गरे भएर के अर्थ म्यानेज चाहिँ भएको होइन, जस्तो अहिले इपिएस कारणले चाहिँ भिड बढेको हुनाले दुई शिफ्टमा भएपछि मान्छेहरू अलिक सहज भयो, हामीलाई अलिक सजिलो भयो, त्यसले चाहिँ त्यसले अलिक भिड कम भएको, अहिले अहिले आउँदाखेरि एकदम भिड कम छ, त्यो चाहिँ इपिएसको प्रेसर कम भएर पनि हो।
0: अहिले विभागमा दैनिक कति सेवाग्राही आइरहनु भएको छ र पहिलेको तुलनामा चाहिँ कति हो यो अहिलेको संख्या चाहिँ?
1: युजली एभरेजमा चाहिँ 1000-1200 मान्छेले फर्म भर्नुहुन्थ्यो पहिला होइन, अनि जस्तो इपिएसको फिवर आउँदाखेरि चाहिँ 2022-2025 पनि फर्म लिउँ, एक दिन त 3000 जति पुग्यो होइन, गएर 1600-1700 राउन्ड फर्म चाहिँ छ।
0: नयाँ प्रणाली सुरु गर्नुभन्दा अगाडि चाहिँ पर्याप्त परीक्षण नभएका कारण समस्या आयो भन्ने कुराहरू सुनिन्छ, यसमा चाहिँ के भन्नुहुन्छ?
1: के त्यस्तै हुन्छ होइन, कति कुराहरू चाहिँ गर्दै गएपछि अनि एरहरू देख्नै जान्छ अनि त्यो सल्भ गर्दै जाने भन्ने कुरा हो होइन। सुरुमा पनि 1000 चाहिँ फर्म खोल्यौँ अनि त्यो फर्म खोल्दा सर्टेन इस्युजको कारणले गर्दाखेरि कि 5000 मान्छेले फर्म भरे कुनै दिनमा होइन, अनि ती सबैलाई सेवा दिनु पर्यो, जस थोरै फर्म खुलाउने इस्युदेखि चाहिँ सल्भ गर्दै जाने भएको चाहिँ 15-20 धेरै इस्यु सजिलो हुन्थ्यो, सेवा गर्ने सजिलो हुन्थ्यो, हामीलाई सजिलो हुन्थ्यो, तर फर्म चाहिँ खोल्न खासै धेरै कम गरेनौँ अनि इस्युहरू त्यहाँ सुन्दाखेरि प्रत्येक झालमा प्रत्येक ठाउँमा भिडहरू बढी देखियो कि पहिलो बिहाका चाहिँ, अनि के के हदसम्म तयारी हुन्छ, के के हाम्रो ट्रिटमेन्ट किन्नु भन्ने अनुसार के के चाहिँ तयारी टाइम अनुसार इस्युहरू देखिएपछि बल फिक्स पनि हुन्छ, 3 महिनाको चाहिँ स्टेबिलाइजेसन टाइम राखेका हुन्, किनभने यो टाइममा चाहिँ जति पनि एरर देखिन्छ सबै फिक्स गर्ने भनेर त्यो टाइम राखिएको रहेछ।
0: र यो पासवर्ड नचल्ने कुरा, यो लगइन नहुने कुरा, प्रणाली बारम्बार डाउन हुने कुरा, यो समस्या चाहिँ कहिलेसम्म समाधान भइसक्छ? अब
1: प्रब्लम भन्नुभयो नि, त्यो मल्टिपल कारणले आएको, जस्तो एनआइडीसँग हाम्रो सर्भर कनेक्सन हुन नसक्दा पनि आएको छ होइन, असारको लेट असारदेखि जसले पनि एनआइडीको नम्बर लिनुभयो त्यो चाहिँ त्यहाँको सिस्टम अपडेट नभएको हुनाले त्यो समस्या आएको रहेछ, त्यो अगाडिको चाहिँ खासै त्यस्तो प्रब्लम छैन। आज मिति 15-16 फर्म भन्ने हुँदाखेरि हाम्रोमा त्यस्तो समस्या आउँछ हुँदैन।
0: अब नागरिकले सहज सेवा अन्तिममा चाहिँ सहज सेवा दिनको लागि चाहिँ विभागको तर्फबाट के कस्ता कुराहरू भइरहेछन् पहल गरिरहनु भएको छ हजुरहरूले?
1: अब अहिले मेन एक नम्बर चाहिँ जुन एररहरू आएर जुन समस्या धेरै भयो नि, हरेक झ्यालमा मान्छे धेरै थुप्रने अनि गुनासो पनि बढी आयो होइन, त्यो एरर पनि धेरै डाउन भइसकेको छ, हाम्रो टेक्निकल टिमले राम्रोसँग काम गरिरहेको छ। अनि अर्को दुईमा चाहिँ जस्तो अहिले यो हामीले 10 दिन चाहिँ हामीले 2 शिफ्टमा काम गऱ्यौँ होइन, त्यो पनि हामीले एफोर्ट चाहिँ बेस्ट लगाएको हुन्छ जस्तो लाग्छ यो कुरा चाहिँ। तेस्रो चाहिँ अब हामीले चाहिँ बिस्तारै फर्महरू पनि लास्ट भोलिमा खोल्दैछौँ, जस्तो नेक्स्ट विक लागि हामीले सबै फर्म खोलिसक्यौँ अहिले नै, त्यो फर्म चाहिँ मोर इजिली अभाइलेबल हुन्छ अबदेखि चाहिँ।
2: उहाँ हुनुहुन्थ्यो राहदानी विभागका प्रवक्ता दीपक बन्जाडी, सेवाग्राहीलाई शास्ति र समाधानमा भइरहेका प्रयासबारे जानकारी दिनुहुँदै। फेरि पनि खबरको सिलसिला, खुल्ला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा धेरै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। प्रहरीका अनुसार अहिलेसम्म 526 जना रोहिंग्या नेपालमा रहेका छन्, जसमा 162 पुरूष, 148 महिला र 216 बालबालिका छन्। उनीहरू काठमाण्डुको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीको भनाइ छ। प्रहरी नायब महानिरीक्षक काफ्रेले खुल्ला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाहरूको पहिचानमा समस्या भएको बताउनुभयो। म्यानमारमा सन् 2017 अगस्तमा सैन्य हस्तक्षेप भएको थियो, त्यसपछि लाखौं रोहिंग्या छिमेकी बंगलादेशमा शरण लिन पुगे, त्यहीँबाट बिस्तारै भारत हुँदै नेपाल प्रवेश गर्न थालेको अनुमान गरिन्छ। प्रहरी प्रवक्ता काफ्लेले विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढ़ाएको समेत बताउनु भएको छ। पाकिस्तानको ब्रोड पीक हिमालयारोहणको क्रममा ज्यान गुमाएका गोर्खाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। उहाँको शवयात्रा सहित काठमाण्डुको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोड पीकको हिम पहिरोमा गुरूङ र निर्मल पूर्जा सहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुधन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। गृहमन्त्री सुदनले पूर्वहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान व्यक्त गर्नुभएको छ। यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङरी हिमालको आधार शिविरमा 5 शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 एलुङरी आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको, तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्किएको प्रहरीको भनाइ छ। यलुङ्ग्रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 नेपाली सम्पर्कविहीन भएका थिए।

0: यसबेला दुईजनाको मात्रै शव भेटिएको थियो। सोलुखुम्बुका मेरी कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका दुई, क्यानाडा, फ्रान्स र जर्मनीका एक एकजना गरी पाँचजनाको शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चोरीकोट ल्याउने प्रहरीले जनाएको छ। यलुङरी रोलबालिङ हिम श्रृंखलाको 5630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: जर्मनेन्ट हेयर ट्रान्सप्लान्ट स्किन केयर एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: जर्मनेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.05 अंकले ओह्रालो लागेर 2650.09 बिन्दुमा झरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढ़ेको छ। त्यस्तै 7 कम्पनीको शेयर घटबढ़ भएन। आज अप्पर लोहेरी खोला हाइड्रो पावरको शेयर झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 334 कम्पनीको 1.03 करोड़ किता शेयर 3.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: शेयरपछि सुन चाँदीको खबर। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघ जनाएको छ। यस्तै चाँदीको भाव पनि यो हप्ता लगातार बढ़ेको छ। यता निरन्तर भाव बढ़ेकोमा चाँदी आज तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी तोलामा 270 रूपियाँले बढ़ेको हो।
4: पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 पक्राउ गरेको हो। आईयूसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिन्हामंगल काठमाडौँ आइपुग्नु पर्ने ना 7/1539 नम्बरको ट्याङ्कर वीरगंज बनाएको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाईपास सड़क खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलर हवारी र रफिक मिया सहित सन्देश राणा मगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणा मगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नागो परीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
5: पूर्वका 5 जिल्लामा भोलि शनिबार 12 घण्टासम्म बिजुली नआउने भएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा भोलि बिहान 4 बजेदेखि दिउँसो 4 बजेसम्म 12 घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको हो। दुहबी दमक 132 केवी प्रसारण लाइनको करेन्ट टावर नम्बर 68 र 69 को बीचमा डेड इन्ड टावर जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत सेवा कटौती गर्न लागि आयोजनाका प्रमुख दर्शन राय यादवले बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका यी देशबीच रक्षा सम्झौता भएको हो। मध्य पूर्वको द्वन्दमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ बनाउने प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमणले क्षेत्रीय तनावलाई बढ़ाएपछि इरान र उसका सहयोगीले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। तीनवटा देशले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार यो सम्झौताको उद्देश्य कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्नु हो।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी ट्वेन्टी एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 यूएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साविक विजय श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लडलाइटमा सञ्चालन हुनेछ र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी ट्वेन्टी फर्म्याटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण हो। भारतले 4 एक दिवसीय फर्म्याट र 3 टी ट्वेन्टी फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती। पूर्वाधार विकास समितिद्वारा सरकारले 5 निर्देशन।
4: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। 15 माग राखेर म्यान पावर व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
5: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति। आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़बाट नहुने गरी काम थालिएको विभागको दावी।
4: साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर। कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य।
5: र महिला टी ट्वेन्टी एसिया कपको खेल तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल तपाईं सँगै
2: भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0975702008 98425-99-98422-5496 98423-96-686 र 98426-778 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
4: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
3: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
4: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
3: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
3: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइन गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98625-13-67-44-38-77-75।
8: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626-33964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
9: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
10: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
9: औ लु, समस्याको समाधान भनेकै म हो,
11: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
9: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
10: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
11: अब त्यहीबाट जाने
9: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
12: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
0: लै लै माया लै काटी माकुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण

0: ले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुखा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: गाउँघरमा घोटाला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोचमा बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँघरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
2: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, झ्याउरे झाउ कान्छा।
3: ए दाई पनि जा, यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ। सगरमाथा स्टोरमा जानु न।
4: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि
3: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
5: सम्पर्क नम्बर 9800918059 र 9855149182।
4: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6 0 पोइन्ट प्रोप्राइटर पासाङ शेर्पा।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयबाट तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। 15 दिनभित्र नागढुङ्गा मुगलिन क्षेत्रका विद्युत पोल सार्न संसदीय समितिको निर्देशन। साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर। र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चाहिँ 13 गते बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रभार र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 वटा मन्त्री परिषद बैठक बसेर 384 वटा निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 वटा बैठकबाट 12 वटा निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृति भएको छ। यसैगरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तयार गरेका कार्ययोजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 वटा ठेक्काको विश्लेषण भएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययिता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 गते सम्पन्न महासंघको 3 राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासचिवले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ।
आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई पाँच बुधी निर्देशन दिनुभएको हो। समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित पालिका तथा निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न सड़कको ठेक्का सम्झौता हुनु अघि नै विद्युतको पोल तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ। त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनुपर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारण बीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन विद्युत प्राधिकरणलाई आदेश दिएको छ। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.05 अंकले ओह्रालो लागेर 2650.09 बिन्दुमा झरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै सम्मको उपसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढ़ेको छ। यस्तै 7 कम्पनीको शेयर भने घटबट भएको छैन। आज अपर लोहोरे खोला हाइड्रो पावरको शेयर भने झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 334 कम्पनीको 1.03 करोड़ किता शेयर 3.77 अर्ब रूपियाँमा किनबेच भएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिका र इरान बीचको युद्धको पृष्ठभूमिमा साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। मध्यपूर्वको द्वन्द्वमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ़ बनाउने प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमणले क्षेत्रीय तनावलाई बढ़ाएपछि इरान र उसका सहयोगीहरूले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। तीनवटा देशले जारी गरेका संयुक्त विज्ञप्ति अनुसार यस सम्झौताको उद्देश्य कुनै पनि आक्रमक कार्य विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ़ पार्नु हो र तीन देशमध्ये कुनै एकमाथि हुने सशस्त्र आक्रमणलाई सबैमाथिको आक्रमण मानिने व्यवस्था गरेको छ। टर्कीसँग उत्तर एटलान्टिक सन्धि संगठन नेटोको दोस्रो ठूलो सैन्य शक्ति छ। खाड़ी क्षेत्रको सबैभन्दा शक्तिशाली राष्ट्र साउदी अरब इस्लामका पवित्रतम स्थलहरूको केन्द्र तथा विश्वको प्रमुख तेल निर्यातक देश हो भने पाकिस्तान आणविक हतियार सम्पन्न एकमात्र मुस्लिम राष्ट्र हो। र अन्त्यमा खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियन्स लीग र
एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल संघ साफले सेप्टेम्बर 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ। अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। 15 दिनभित्र नागढुङ्गा मुगलिन क्षेत्रका विद्युत पोल सार्न संसदीय समितिको निर्देशन। साउदी अरब पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर। र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो। हवस् अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0295702008 9841259969 9842542496 9841993686 र 9842773778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र।
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, संखुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9

0: पालिका छ टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98 6 41 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टडिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह बेगर के पाक बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5 20 51 0 94, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाघ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7 0.1300 लाइन, सम्पर्क नम्बर 029 570 292, फोन नम्बर 98 43 45 019।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर बचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार

0: केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300 चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
6: अनि के साह्रो हो त चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त
5: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
6: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
5: धन्यवाद दादा म अहिले नै गइहाले
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भू ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भू कटवाल सम्पर्क नम्बर 9841506000
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069782
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 9841-25-999 9420-52-496 9421-93-686 र 9420-76-778 सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर नगरपालिका 6 सङ्खुवा सभा

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको व्यवसाय मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पुग्नुहुनेछ धित मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, महौले साइला, चैनपुर नगरपालिका 9 किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना सासाङखर, मादी नगरपालिका 4 देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फागेन, सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
0: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका 3 इलाम,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा,
0: राज विरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9 भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका 10 लेवारिङ शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ 1 बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फेदिम नगरपालिका 5 सरसिउला केराबारी 5 हाल कुवेत,
0: विजय लिम्बु, 5 खपन नगरपालिका 1 कुसुवा शङ्खुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर 1 भाङराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका 2 तामाफोक शङ्खुवा सभा हाल कतार,
0: नवीन गुरुङ, 5 खपन नगरपालिका 9 शङ्खुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सडानन्द नगरपालिका 8 दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा।

0: हजुर फर्केर आऊ घर परदेशी मेरो परदेशी परदेशीका ती भावहरू समेटेको परदेशी परेका ती पीडाहरू बाध्यताहरू व्यवस्थाहरू समेटेका यी सुमधुर शब्दहरू सँगसँगै लयबद्ध गरेर विष्णु माझी अनि सुन्दरमणि अधिकारीले स्वरबद्ध गर्नुभएको यो मिठो लोकदोहोरी भाका सँगसँगै कार्यक्रम क्षितिज बारीको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारखी मनहरूलाई आज पनि उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै म तपाईँकै रेडियो सारथी दुर्गा यतिखेर तपाईँको रेडियो सेट सेटसम्म म सम्प्रेषण हुन थालिसकेको छु यो रात्रिकालीन प्रहरमा। पक्कै पनि हामी मिठा गीत संगीतको साथमा घरदेशदेखि परदेशसम्मका मनमुटुहरूलाई यही यात्रामा जोड्दै जोड्दै तपाईसँग यसरी नै भलाकुसारी गर्ने गर्दछौ। हरेक आइतबार बुधबार र शुक्रबार यही प्रहरमा तपाईसँग हामी भलाकुसारी गर्छौ। मीडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको बसाई हो कार्यक्रम क्षितिज पारीको बसाई। रेडियो अरूणलाई कोशी प्रदेश अनि आसपासका भूभागहरूमा यतिखेर प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ भने रेडियो अरूणको अफिसियल फेसबुक पेजबाट पनि कार्यक्रमलाई तपाईँले हेर्दै र सुन्दै हुनुहुन्छ तपाईँ सबैलाई स्वागत गर्छु। सँगसँगै तपाईँले www.radioarun.com.np बाट पनि भर्खरैबाट हामीलाई हाम्रो यो प्रसारणलाई साथ दिन थालिसक्नु भएको छ। केही समय भनौं केही महिना हाम्रो इन्टरनेटमा अलिकति समस्या आएको थियो, त्यो भएर तपाईँहरूसँग हामी इन्टरनेटमा थिएनौ, विशेष गरी वेबसाइटमा थिएनौ भनौ, तर आजदेखि तपाईँसँग जोडिएका छौं। सम्भवतः तपाईँले हाम्रो पात्रोबाट पनि अब विस्तारै हामीलाई सुन्न सक्नुहुन्छ। ट्राई गर्दै गर्नुहोला www.radioarun.com.np मार्फत चाहिँ तपाईँले यति बेला संसारका जुनसुकै भूगोलहरूबाट जुनसुकै कुनाकन्दराहरूबाट सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि यति बेला त संसारभरि नै इन्टरनेटको पहुँच छ, संसार यति बेला इन्टरनेटमय बनेको छ, त्यो भएर पनि तपाईँले संसारका जुनसुकै कुनाबाट रेडियो अरूणलाई सुन्न सक्नुहुन्छ, रेडियो अरूणलाई नजिकबाट निहाल्न सक्नुहुन्छ। पक्कै पनि हामी क्षितिज पारीको बसाईमा अब ढिला नगरिकन घरदेशदेखि परदेशसम्मका साथी भाइहरूलाई यो यात्रामा सामेल गराउँदै गराउँदै यो यात्रालाई पूर्णता दिनको लागि हाजिर भएका छौं। करिब करिब 9 बजेसम्म म तपाईँसँगै रहन्छु, तपाईँका सम्झना सन्देशहरूलाई तपाईँहरूका आफन्तसम्म म सम्प्रेषण गर्नेछु, तपाईँको आवाजलाई जस्ताको तस्तै तपाईँको आफन्तसम्म जोड्नेछु, जसको लागि अब तपाईँले फोन गर्नुपर्छ। स्वदेशभित्र रहनुभएका मनमुटुहरू यो यात्रामा जोडिनको लागि 9840 68 68 23 यो नम्बर मार्फत आउन सक्नुहुन्छ। सँगसँगै तपाईँ जो यति बेला सात समुद्र पारी हुनुहुन्छ, यो मुलुकभन्दा बाहिर हुनुहुन्छ, नेपालभन्दा बाहिरबाट यो यात्रालाई साथ दिइरहनु भएको छ भने तपाईँलाई तपाईँले फ्रिक्वेन्सीमा सुन्न सक्नुहुन्न, त्यो भएर पनि तपाईँलाई सहज बनाउनको लागि तपाईँ इन्टरनेटमा हुनुहुन्छ, इन्टरनेटमा हामीलाई सुन्दै हुनुहुन्छ, त्यो भएर पनि तपाईँलाई चाहिँ वाट्सएपमा हामी रिसिभ गर्छौं। वाट्सएप नम्बर हो 9840 68 68 23। यो रात्रिकालीन प्रहरमा अब म ढिला गर्दिन, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आउनुहोस् कुराकानी गरौं। होइन दिनभरिको थकान छ, यता अब नेपालमा खेतीपातीको सिजन छ, मकै भाँच्ने बाली नाली लगाउने हरेक खालका काम कारवाहीहरू काम कर्तव्यहरू जिम्मेवारीहरूमा तपाईँ हुनुहुन्छ। दिनभरिको त्यो थकानलाई अलिकति भए पनि एकातिर सार्दै सर्दै यतिखेर रेडियो अरूणको साथमा हुनुहुन्छ, क्षितिज पारी तपाईँको साथमा छ। म पनि ढिला गर्दिन, 9840 68 68 23 को लाइन खुल्ला हुँदै गर्दा केही साथीहरूको आगमन हुन थालिसकेको छ, त्यो भएर पनि अब मैले यो यात्रा मार्फत साथीहरूलाई समेट छु। आउनु भएको छ साथी, स्वागत गरौं। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? उर्मिला राई आउनुभयो भोजपुरबाट, के छ उर्मिलाजीको खबर खबर, आराम हुनुहुन्छ? सबै ठिकै छ है, हाम्रो पनि ठिकठाक छ उर्मिलाजी, आराम कुशल छौँ हामी पनि है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ कि सुन्न पाउनु भएको छैन, के छ? सुनिरहनु भएको छ है, ठिक छ, खुसी लाग्यो आउनुभयो, फर्स्टमै यहाँसँग कुराकानी गर्न पाइयो भोजपुरबाट। हुन्छ उर्मिलाजी, तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ यो प्रहरमा।
1: सम्झना छ अनि जुन साथीहरूलाई शुभकामना सन्देश सक्नुपर्दा कन्ट्याक्ट पनि छ मन्सुलाई गान्धीलाई पनि बुझ्नु सोध्नु पनि भन्न चाहन्छु अनि बाकस्ट हुनुहुन्छ अमित आरेलाई पनि बुझ्नु सोध्नु पनि भन्न चाहन्छु अनि मेरो प्यारे छोरी हुनुहुन्छलाई पनि बुझ्नु सोध्नु पनि भन्न चाहन्छु अनि आशिष नौ मिना सुरुका भगवान्तर पनि सुधारा सुनिबिन्दु समला मिथुला अनि हुनुहुन्छ तारा शङ्कर खर्ग सुब्बा अनि मलाई कस्तो पनि छ लक्ष्मी सुरक्षा पनि सोच्छ पनि भन्न चाहन्छु अनि अङ्कन्तिर हुनुहुन्छ नानाहरू विष्णुमा राई सुभाष राई ज्ञान राई जानी हुनुहुन्छ रिमा राई अनि बहिनी हुन्छ अनि सबैजनालाई धेरै सम्झना भन्न चाहन्छु अनि लगायत जति पनि समयको गन्तीमा बस्नु सबैमा मान्छेको साथीलाई पनि विष्णुको पनि भन्न चाहन्छु नमस्ते
0: नमस्कार छुट्टियौँ यतिखेर साथी हुनुहुन्थ्यो उर्मिला राई भोजपुरको साथी हुनुहुन्थ्यो कुराकानी गरी सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ हामी क्षितिज पारीको बसाईमा छौं र तपाईँले यो यात्राभरि अब साथ दिनुहुन्छ दिनुहुन्छ।

0: बिपिन राई पाखरी बास धनकुटाबाट है। बिपिनजीसँग अलि अगाडि पनि कुराकानी भएको थियो। अनि बिपिनजी के छ खबर सुनाउनुहोस् न।
1: ठिकै छ, अलिकति पानी परेर आज अलिकति दिनमा डिस्टर्ब भयो, अहिले ठिकै छ। अहिले खाना साना खाएर होटलमा पल्टेर तपाईँको आवाजलाई मजाले सुनेर
0: ए ला ठिक छ। भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ, साथ दिइरहनु भएको छ यो रात्रिकालीन प्रहरमा। हामी बिपिनजी सँगै छौँ होइन त?
1: एकदम एकदम एकदम।
0: अनि भनेपछि यतिखेर के पानी पर्यो अघि भन्नुभयो होइन?
1: हजुर, दिनमा पनि पानी परिरहेछ, अहिले भर्खर भर्खर गइरहेछ।
0: ए ल ठिक छ ठिक छ। बिपिनजी आउनुभयो, खुसी लाग्यो। यो यात्रामा अब म तपाईँका सम्झना सन्देशतर्फ लाग्छु।

0: Lalu Serdang, Bapak Tarnaras, Sobring, Dudu Sana, Dudu Lagat, Sabtu Sahulai.
1: मिठो सम्झना भन्नुहुन्छ होइन ल ठिक छ विपिनजी आउनुभयो खुसी लाग्यो पाखरीवासबाट विपिन राईको आगमन भएको थियो कुराकानी गरे सबैलाई सम्झनु भयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ हामी क्षितिज पहाडीको बसाईमा छौँ रेडियोहरू तपाईँले सुनिरहनु भएको छ यो रात्रिकालीन प्रहरमा म यति बेला धेरैभन्दा धेरै मनमुटुहरूसँग जोडिने मोडमा छु धेरै साथीभाइहरू यो यात्रामा आउँदै हुनुहुन्छ म स्वागत गर्छु यति बेला अर्को एकजना साथीलाई उहाँलाई यो यात्रामा म सामेल गराउँछु को आउनुभयो स्वागत गरौँ हेलो
2: हजुर नमस्ते
1: हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट हुनुहुन्छ अभागी मनिषा पोया हुनुहुन्छ चैनपुरको भन्ज्याङबाट है के छ मनिषाजीको खबर खबर सुनाउनुहोस् न
2: एकदमै ठिकै छ भनौँ न वेदरको बारेमा कुरा गरौँ न म गाम त लागेन भनौँ
1: न वेदरको बारेमा त कुरा गरिरहन परेन किनभने तपाईँ हामी एकै ठाउँ छौँ होइन अब चैनपुरमै छौँ त्यो भएपछि मैले खास यहाँलाई मौसमको बारेमा सोधिरहेन त्यो जानकारी मसँग पनि छ नि त
2: सिमसिम पानी पर्दैछ भनौँ न दाइ अनि तपाईँहरूको खबर के त सन्चै हुन्छ
1: एकदम ठिकठाक छौँ हामी ठिकठाक छौँ मनिषाजी
2: अनि होइन
1: कहिले काहीँ त्यस्तै हुन्छ जिन्दगीमा अब उतार चढाव ओकाली ओह्राली हरेक समय हुन्छ नि त अब म अलिक व्यस्त थिएँ बिचमा त्यो भएर तपाईँहरूसँग जोडिन सकिनँ अब फेरि तपाईँहरूसँग नियमित रूपमा यसरी नै कुराकानी गर्दै होइन यो यात्राहरूमा चाहिँ सामेल हुनको लागि हाजिर भएको छु नि त होइन मनिषाजी हुन्छ मनिषाजी अब यहाँले यो यात्रामा आफ्ना सम्झना सन्देशहरू सम्प्रेषण गर्न सक्नुहुन्छ
2: फर्स्ट अफ अल त तपाईँलाई टेक्निसनमा गर्ने मित्र हाम्रो अरुण एफएम हो इन्टरनेसनल गुड नाइट सुबस्ता पनि मिठो निन्द्रको कामना गरे अनि त्यसै गरी दिदी सानो कमलालाई विशेष गुड नाइट सुबस्ता पनि भने अनि त्यसै गरी नाना सुनि सुनिता राई दिदी सबैलाई गुड नाइट सुबस्ता पनि भने अनि त्यसै गरी हुन्छ दिदी अन्जना शेर्पालाई गुड नाइट सुबस्ता पनि प्यारो साथी सुनिल शेर्पालाई गुड नाइट सुबस्ता पनि भन्दै त्यो जति साथीले कार्यक्रम गर्नु सक्दैन साथीलाई गुड नाइट सुबस्ता पनि मिठो निन्द्रको कामना गर्दै गएर बुबाई
1: नमस्कार छुट्यो मनिषा पोया चैनपुरको भन्ज्याङ खर्कबाट यो यात्रामा जोडिनु भयो कुराकानी गरे सबैलाई सम्झनु भयो र यो यात्राबाट उहाँ पनि छुटेर गइसक्नु भएको छ हामी क्षितिज पारीको बसाईमा छौँ रात्रिकालीन प्रहरमा तपाईँले रेडियो अरूणलाई साथ दिइरहनु भएको छ पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ रेडियो अरूणको साथमा हुनुहुन्छ भन्ने मैले पूर्ण विश्वास यति बेला लिएको छु परदेशमा रहनुभएका साथीभाइहरू वाट्सएप मार्फत यो बसाईमा जोडिन सक्नुहुन्छ आउनुहोला कुराकानी गरौँ वाट्सएपमा धेरैभन्दा धेरै साथीहरूलाई मैले जोड्ने प्रयत्न गरिरहेको छु यति बेला कोही साथीको आगमन भयो म उहाँलाई स्वागत गर्छु वाट्सएपमा आउनु भएको छ हेलो हजुर गुड इभिनिङ नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट बोल्नुभयो प्रवास मलेसियाबाट शुभ नाम फेरि बताइदिनुहोस् न प्लिज मैले बुझिनँ यहाँको नाम फेरि भनिदिनुहोस् त हेलो ए ल ल ठिक छ अहिले बुझेँ मैले ठिक छ अनि के छ तपाईँको नयाँ नौलो सुनाउनुहोस् न यति बेला सात समुद्र पहाडी हुनुहुन्छ है
3: खबर भन्नुपर्दाखेरि अहिले भर्खरै ड्युटी सकेर आयो खाना पिना खाएर

0: गएको भन्नुपर्छ नि, यहाँको टाइम चाहिँ तपाईँको 10:36 गएको छ भन्नुपर्छ है
1: त। ए त्यहाँको समय चाहिँ त्यति बेला 10:36 गयो होइन त? ल ठिक छ, ल ठिक छ, मजाले अब आराम गर्नुहोस् होइन। अब दिनभरिको थकान छ होइन, ज्यान गलेको छ, ज्यानलाई अलिकति आराम त दिनै पर्यो नि होइन र? एकदम ठिकठाक छ, मेरो खानपिन भइसक्यो, हामी इन्टरटेन ठिकठाक छौँ, आराम छौँ है। हुन्छ ठिक छ, यहाँहरूले चाहिँ जुन कामना गर्नुहुन्छ, जुन अपेक्षा गर्नुहुन्छ, पक्कै पनि यहाँहरूका कामनाहरू, यहाँहरूका अपेक्षाहरूले पूर्णता पाउनेछन्, यो विश्वासमा छौँ हामी। हुन्छ, अब यहाँले आफ्ना सम्झना सन्देशहरूलाई सम्प्रेषण गर्न सक्नुहुन्छ यो मोडमा।
0: अब यो राखेको शुभकामना राखेको हाम्रो प्रोग्राम सर्वसाधारण हुन्छ, हामीले गर्दाको लागि शुभ शुभरात्रिका लागि शुभ सन्देश भन्न चाहन्छु। त्यस्तै गरेर त्यसैसम्म को हुनुहुन्छ उहाँलाई पनि उहाँलाई पनि शुभकामना भन्न चाहन्छु। त्यस्तै गरेर साथीहरू सम्झिनु पर्दाखेरि भोजपुरतिर हुनुहुन्छ त्यहाँ निराइ बोलो, अनि त्यस्तै गरेर म रङ्गराबारीतिर हुनुहुन्छ ढिलो ढिलो ज्याम्पोलाई ढिलो सानो ज्याम्पो, अनि म रङ काने पोखरीतिर हुनुहुन्छ सिम्पल सजना गुरुङ, अनि त्यस्तै गरेर हुनुहुन्छ सरी उदयपुर घर भए अहिले हाल भारतीय हुनुहुन्छ राजकले मगर, त्यस्तै गरेर केटिएमतिर हुनुहुन्छ मेरो बहिनी सिपारिका, अनि त्यस्तै गरेर म रङ्गराबारीतिर हुनुहुन्छ मेरो घर फ्यामिली, अनि सोनी सिमरन सोसन युसन जति पनि यस यस अरुण अरुण
1: रेडियो अरुणलाई नमस्कार छुट्यौँ यति बेला सात समुद्र पारी मलेसियाबाट एकजना मन यो यात्रामा जोडिनु भयो घर उहाँको मोरङ केराबारी, सबैलाई सम्झनु भयो र व्यवसायबाट छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको व्यवसायमा छौँ, यो व्यवसाय मार्फत त्यति बेला धेरैभन्दा धेरै मनमुटुहरूले हामीलाई साथ दिइरहनु भएको छ। हामी तपाईँका सम्झना सन्देशहरूलाई यो यात्राभरि सामेल गर्छौँ, तपाईँका सम्झना सन्देशहरूलाई तपाईँहरूका आफन्तसम्म सम्प्रेषण गर्छौँ। यो यात्रामा फेरि यति बेला अर्को एकजना साथी जोडिनु भएको छ, म उहाँसँग पनि कुराकानी गर्छु, को आउनु भएको छ, कहाँबाट हुनुहुन्छ, स्वागत गरौँ। हेलो,
2: रात्रिकालीन नमस्कार।
1: हजुर रात्रिकालीन नमस्कार, सुरजी आउनुभयो है? अवश्य पनि फरक परेन होइन त? निकै पटक भयो, निकै पटकमा चाहिँ यहाँको फोन रिसिभ भयो है, म साथीहरूसँग कुरा गर्दैछु नि त सुरजी, त्यो भएर हो। एकैपटकमा चाहिँ रिसिभ भयो है। ल ठिक छ ठिक छ सुरजी, हजुर भन्नुहोस् त। ए अनौठो लाग्यो यहाँलाई। ल ठिक छ, होइन ठ्याक्क समयमा पर्यो, अनि यहाँहरूसँग चाहिँ भनौँ न एकदमै कुराकानी गर्ने हामी मोडमै हुन्छौँ, यहाँहरूसँगै कुराकानी गर्ने हो, यहाँहरूसँगै भलाकुसारी गर्ने हो, यहाँहरूकै सन्देशहरूलाई चाहिँ हामीले प्रवाह गर्ने हो नि त होइन, यसलाई अनौठो मान्न पर्दैन यहाँले, किनभने ट्याक्कै समयमा पर्यो, समयमा ट्याक्कै रिसिभ भयो है। अनि के छ तपाईँको नयाँ नौलो सुनाउनुहोस् न।
2: मेरो नयाँ नौलो खबर एकदम ठिकठाक छ, अनि अघिल्लो एपिसोडमा त हजुर पनि बिरामी हुनुहुन्छ भन्ने खबर प्राप्त भएको थियो, अहिले अलिक जाती हुनुभएर प्रोग्राम ल्याउनु भएछ, खुसी लाग्यो,
1: खुसी लाग्यो यहाँलाई होइन। ल ठिक छ, म ठिकठाक भइसकेको छु, बिचमा अलिकति रोगामर्की ज्वरो होइन अलिकति सताएको थियो, केही छैन सुरजी, अब साथ दिएसम्म स्वास्थ्यले होइन तपाईँहरूसँगै रहने न हो हामी।
2: हजुर
1: ल हुन्छ, यहाँ आउनुभयो खुसी लाग्यो, यहाँका सम्झना सन्देशतर्फ लागौ न।
2: आजको मेरो सम्झना सन्देश राख्नुपर्दा रेडियो अरुणमा धेरै धेरै सम्झना अनि गुड नाइट शुभ छ पनि बाँकी रहेको यहाँको पल सुखद बितोस् भन्न चाहन्छु, अनि त्यस्तै गरेर भोजपुरतिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा फारम र यारामको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु भने दुई साथीहरूको नामै हुन्छ त सर हुनुहुन्छ तीर्थराई रमन मोक्तान तामाङ योगेनिङ लिम्बू छिरिङ रञ्जन रञ्जित दाई वियोग दाई आकाश दाई र लिम्बू विजय सर हुनुहुन्छ अनु शेर्पा अस्मित पोतन तानुमाया शेर्पा राजकला कुलुङ प्रतिमा स्पर्शी काली कमल वलिम लिम्बू अनुसा दीक्षिताई सन्ध्या थोमा ईश्वरी मेवङ कल्पना तामाङ सुस्मिता नाथिरिङ विद्या प्रेमी रायानी सर सुमिना रे सुनि भजेल नाना भूमिता राई स्वनिम शेर्पा मिडिया प्रेमी निमु शेर्पा युनिका बस्नेत सुमिता पासुन तामाङ रश्मि चामलिङ राई साइली सोनिया कुलुङ सुशीला विश्वकर्मा अनमोल छेत्री लगायत मलाई सुरत राई तुम छ भनेर चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको विषयबाट छुट्टिन चाहे हवस् त नमस्ते शुभरात्रि
1: नमस्कार शुभरात्रि छुट्टी हौ मलेसियाबाट सुरज राई तुम्सा यो यात्रामा जोडिनु भयो घर उहाँको भोजपुर सबैलाई सम्झनु भयो आफ्ना आफन्तहरू साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै क्षतिज पारीको व्यवसायबाट विदा हुनुभएको छ सुरजी पनि सँगसँगै म अरू साथीहरूलाई पनि विस्तारै यो यात्रामा सामेल गराउँदै गराउँदै यो यात्रालाई पूर्णता दिने तर्खरमा छु यति बेला फेरि अर्को एकजना साथीको आगमन भयो उहाँलाई पनि स्वागत गरौं को आउनु भएको छ कहाँबाट हुनुहुन्छ हेलो हजुर नमस्ते को बोल्दै हुनुहुन्छ श्रीया लिम्बू बोल्नुभयो सभा पोखरीबाट है के छ श्रीजीको खबर खबर सुनाउनुहोस् न पानी परिरहेछ झमझम है यसपालि त पानी कति धेरै परे हो श्रीजी है धेरै परिरहेछ ठिक छ ल अनि नयाँ नौलो के छ सुनाउनुहोस् न सबै ठिकै छ है ल हुन्छ त्यसो हो भने अब तपाईँले आफ्ना सम्झना सन्देशहरूलाई सम्प्रेषण गर्न सक्नुहुन्छ आफन्त साथीभाइ इष्टमित्रहरूलाई सम्झन सक्नुहुन्छ श्रीजीले नमस्ते छुट्यौ श्रेया लिम्बूको आगमन भएको थियो कुराकानी गरे सबैलाई सम्झनु भयो र यो यात्राबाट विदा भइसक्नु भएको छ हामी क्षतिज पारीको व्यवसायमा छौं यो रात्रिकालीन प्रहरमा रेडियो अरुण तपाईँको साथमा छ अनि क्षतिज पारी यति बेला तपाईँको यस बन्धनसम्म सम्प्रेषण हुँदै गर्दा तपाईँ जहाँबाट जस्तो अवस्थामा सुन्दै हुनुहुन्छ तपाईँ सबै साथीहरूलाई मैले यो यात्राबाट सम्झिरहेको छु मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको व्यवसाय हो क्षतिज पारीको व्यवसाय यति बेला अर्को एकजना साथीको आगमन भयो म उहाँलाई पनि स्वागत गर्छु को आउनुभयो कहाँबाट हुनुहुन्छ हेलो
3: ढल्यो भने आमा मरु भूमि पालु आमा ढल्यो भने आमा नरुनु है मलाई सम्झि कहिले पनि तिमी नरुनु है मलाई सम्झि कहिले पनि तिमी सातो घामको राप्नु कतै ढल्यो भने आमा दुःख गर्दै तिम्रो छोरा
1: हजुर नमस्ते नमस्कार तिम्रो छोरो कतै तातो घाममा ढल्यो भने दुःख गर्दा गर्दै शरीर सबै गल्यो भने तिमीले गुनासो कति पनि नगर्नु है आमा यो मेरो बाध्यता हो भन्ने खालको भाव यहाँले व्यक्त गर्दै आउनुभयो को बोल्नुभयो कहाँबाट यहाँको शुभ नाम पाउनु सानो कमलाजी बकिनुभयो कहाँ कहाँ पुग्नुभयो सात समुद्र पारीको कल्पना गर्नुभयो अनि त्यो भाव यहाँ व्यक्त गर्नुभयो होइन त एकदमै मैले आज सानो कमलाजीको आवाज अलिक फरक सुनिरहेको छु मैले त यो आवाज पक्कै जेन्ट्सको हुनुपर्छ जस्तो लागिरहेको थियो तर सानो कमलाजी आउनु भएको रहेछ अलिकति फरक पाएँ यहाँको आवाजलाई आज मैले चटपटेले चाहिँ यहाँको आवाजलाई चाहिँ अलिक बोल्ड बनाउँदो रहेछ ल त्यसो भए ल ठिक छ अनि के छ तपाईँको नयाँ नौलो सुनाउनुहोस् न
3: मेरो खबर एकदम ठिक छ अब दिनभरि अलिक टिटी पियो भर्खर भर्खरै घरतिर आएर त्यतिकै अनि यता प्रोग्राम सुन्न सन्चाइ गर्दै त्यही भनौँ न
1: भनेपछि दिनभरिको व्यस्तता यति बेला खानापिना भइसक्यो अनि रेडियोहरू तपाईँको साथमै छ होइन ल हुन्छ यहाँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ कमलाजी
3: अनि पहिनी चिन्ता पिउने मजा पोया हुनुहुन्छ सुनाली बोक्छ पनि मगाउनु हुन्छ परिचन्द्रले साईपुरबेली आकाश हुनुहुन्छ रूपमा राजी राई काइना हुनुहुन्छ आदित्य राई सपना तामाङ तामाङ सुता हुनुहुन्छ बहिनी इन्दुरा अनि काठमाडौँ भाउजू प्रार्थना मिलाउँदा भाउजू मिलाउँदा अनि खुसीलाई हामी चन्द्रमाया तामाङ अनि यतामा जति प्रोग्राम गरिसक्नुभएको छ सबैलाई एकदम गुड नाइट।
1: नमस्कार, छुट्यौँ चैनपुरको भन्ज्याङबाट सानो कमलाजी जोडिनुभयो, कुराकानी गरे सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ। अब म तपाईँको लागि एउटा मिठो गीत राख्छु, गीत पश्चात तपाईँसँग फेरि पनि भलाकुसारी गर्नको लागि तपाईँका सम्झना सन्देशहरूलाई स्थान दिनको लागि म हाजिर हुनेछु। रेडियोहरू सुन्दै रहनुहोला, यति बेला यो गीत तपाईँको लागि

0: हजुर, मलाई बाँसुरी लिएर आयो साइला अन्जु पन्तको आवाज यति बेला मैले प्रस्तुत गरेँ। हामी क्षितिज पारीको समयमा छौँ। रेडियोहरू तपाईँले सुनिरहनु भएको छ 97.9 MHz फ्रिक्वेन्सीमा कोशी प्रदेश अनि आसपासका भूभागहरूबाट यति बेला यो आवाज सम्प्रेषण भइरहेको छ। सँगसँगै रेडियोहरूलाई www.radiorun.com.np अनि हाम्रो पात्रो रेडियोहरूको अफिसियल फेसबुक पेजबाट पनि सहज रूपमा तपाईँले यति बेला नजिकबाट निहालिरहनु भएको छ। तपाईँले सँगसँगै मेरो व्यक्तिगत टिकटक आइडीबाट पनि मलाई हेर्दै र सुन्दै हुनुहुन्छ। जति साथीहरूले हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ सबैलाई मैले नमन गर्न चाहे, सबैलाई नमस्ते भन्न चाहे। यो रात्रिकालीन प्रहरमा हामी क्षितिज पारीको बसाइमा रहँदै गर्दाखेरि घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग कुराकानी गर्छौं। यता घरदेशमा रहनुभएका साथीहरूले 9840668823 लाइनमा सिधै सम्पर्क गर्नुहोला, फोन गर्नुहोला। त्यस्तै गरी तपाईँ जो यति बेला नेपालभन्दा बाहिरबाट यो यात्रालाई साथ दिइरहनु भएको छ, तपाईँहरू 9840668823 लाइनमा वाट्सएप कल गर्नुहोला। यो आग्रह गर्दै यति बेला एकजना साथीको आगमन भएको छ, म उहाँलाई स्वागत गर्ने तर्खरमा छु। आउनु भएको छ साथी, स्वागत गर्छु। को हुनुहुन्छ? हेलो, हेलो, नमस्ते, को बोल्नुभयो? आशिष नैन आउनुभयो काठमाडौँबाट। आशिष जीसँग कुराकानी गर्न पनि निकै लामो समय कुर्नु पर्यो नि त मैले है।
1: हजुर हजुर, त्यस्तै त्यस्तै भयो, बिचमा हजुर पनि बिरामी हुनु भएको छ, फेरि अलिकति समय त्यहाँबाट लम्बियो है। आज चाहिँ
0: ठिक छ, आज चाहिँ साई जोरी हो, तपाईँलाई पनि साई जोरी हो, मलाई पनि साई जोरी हो। राजधानीमा हुनुहुन्छ तपाईँ, यता म पूर्वतिर छु है, कुराकानी गर्न पाइयो। के छ, सुनाउनुहोस् न, राजधानीमा के हुँदैछ?
1: ठिकै छ, यतातिर मौसम शीतलै छ, यति बेला दिनमा पानी पर्ने घाम लाग्ने, अब त्यो कम चलिरहने हो र यति बेला चाहिँ यो साँझको बसाइ भनौँ होइन, अब हजुरलाई सुन्दै सुन्दै यसो आफ्नै रुमतिर
0: सुन्दै हुनुहुन्छ हामीलाई, कसरी सुन्दै हुनुहुन्छ आज यहाँले?
1: म चाहिँ यो फेसबुक लाइभबाट सुनिरहेको छु अहिले, मैले भर्खरै थाहा पाएँ टिकटक लाइभबाट नि हुनुहुँदो रहेछ होइन।
0: टिकटक लाइभमा मेरो व्यक्तिगत टिकटक लाइभमा चाहिँ यसो आउने रहर लाग्यो, आज रहर जाग्यो भनौँ न,
1: एकदमै रहर मार्नु हुँदैन
0: हो, रहरहरू इच्छाहरू त अब पुरा गर्नै पर्यो नि त होइन।
1: हजुर
0: हो नि, ल ठिक छ, भनेपछि टिकटकमा पनि हेर्दै हुनुहुन्छ, नजिक छौँ त्यसो भए तपाईँ हामी यति बेला।
1: हजुर,
0: पक्कै, जसरी आवाजबाट चाहिँ भनौँ न, आवाज मात्रै तपाईँ हाम्रो चाहिँ जोडिरहँदा सँगसँगै सँगै भयो जस्तो आवाज भयो नि त, अब यो भिडियोमा देख्दै गर्दा होइन, ल ठिक छ आशिषजी, आउनुभयो, खुसी लाग्यो, सङ्घर्ष गर्दै हुनुहुन्छ। यति बेला तपाईँका सम्झना सन्देशतर्फ लागौँ न ल।
1: विशेष गरी हजुरलाई नै शुभरात्रि, शुभ सपनाको कामना गरेँ, अनि साथी भन्नु तर भुवन सुन्दास त्यसरी यात्रामा छ, वरुण चन्चदेवलाई शुभयात्रा, अनि ढका धर्माध्यक्ष निर्मला भट्ट, अनि तत्पटा पक्ष बैङ्किङ सारै पूर्वी आकाशलाई, अनि प्रवीण मगर निमा शेर्पा, बहिनी सुन्ता झुलुङ जुना लिम्बू, अनि सानो कमला अस्तु सोताङ सुनिल शेर्पा, कमला मुखिया मुना मुखिया सिर्जना मुखिया लामी, राजकला झुलुङ, अनि असफल आयसलाई, राजघले मगर, अनि जीवन थाबेन, त्यसै गरी अमित अनन्त सुनवार, भूमिका राई तामाङ लगायत, अब सबै विस्तरी नाम सुकेर सबै साथीहरूले सम्झना मिठो निजरीको कामना, अनि बहिनी एविता रान्त उर्मिला चाहिँ सबैलाई भन्दै छोडिन्छ।
0: हस् नमस्कार, छुट्यौँ। यति बेला हामीसँग कुराकानीको क्रममा हुनुहुन्थ्यो आशिष नयन काठमाडौँबाट, कुराकानी गरी सबैलाई सम्झनुभयो र यो बसाईबाट छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको बसाईमा छौँ र तपाईँका सम्झना सन्देशहरूलाई मैले प्रवाह गरिरहेको छु। यति बेला यो बन्द कोठाको आवाज यो प्रविधिले कहाँ कहाँ पुर्याइरहेको छ, तपाईँसँगै म यति बेला यात्रा गरिरहेको छु। यही सिलसिलामा फेरि पनि म अर्को एकजना साथीलाई स्वागत गर्ने तर्खरमा छु। आउनु भएको छ साथी, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, हजुर, गुड इभिनिङ, नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? सम्झनाजी आउनुभयो सभा पोखरीबाट है, सभा पोखरीतिर त झमझम पानी परेको छ भन्दै हुनुहुन्थ्यो नि त है साथीले। ए हाम्रोतिर चाहिँ छैन, गर्मी छ भनेपछि है, ए ल ठिक छ, अब यो मौसम है, अब कतै पानी पर्छ, कतै घाम लाग्छ, कतै गर्मी हुन्छ, कतै हावाहुरी चल्छ, यही त हो नि होइन, ल ठिक छ सम्झनाजी, लामो समयपछि यहाँसँग कुराकानी हुन पायो, खबर खबर ठिकठाकै होला यहाँको होइन। हुन्छ, अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।

0: भाइ हिमालयम्फू बिरामीलाई के ट्याउँछन् बुझ्नुहोस् भन्छ पनि भन्न चाहे अनि अहिलेको समयमा रेडियो सुनेर बस्नुहुनेछ आउँदा साथीहरूलाई बुझ्नुहोस् शुभ छ पनि मेरो नाम राजसँग परि सबै साथीहरूलाई बुझ्नुहोस् शुभ छ पनि भन्दै जान्छु टेक केयर बाई बाई
1: हस् नमस्ते छुट्यौँ यति बेला सम्झनाजीसँग कुराकानी गरे सभा पोखरीबाट यो यात्रामा जोडिनु भयो सबैलाई सम्झनु भयो अनि छुटेर गइसक्नु भएको छ तपाईँ क्षितिज पारीको व्यवसायमा हुनुहुन्छ र तपाईँका सम्झना सन्देशहरूलाई मैले यो यात्राभरि समेट्ने जमर्को गरिरहेको छु हामी यति बेला एकजना साथीसँग कुराकानी गर्ने मोडमा छौँ आउनु भएको छ साथी स्वागत गर्छौँ उहाँलाई हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट आउनुभयो जुनिता चामलिङ आउनुभयो यति बेला सात समुद्र पारीबाट है अनि के छ हाम्रो जुनिताजीको खबर खबर सुनाउनुहोस् न एकदमै मेरो पनि ठिकठाक छ तपाईँहरू सँगै छु म पनि कार्यक्रम क्षितिज पारीको व्यवसायमा तपाईँहरू सँगै जोडिन पाउँदा एकदमै खुसी लागेको छ यो रात्रिकालीन प्रहरमा जुनिताजी खुसी त हुनै पर्यो नि होइन अनि अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ
0: मेरो सम्झना सन्देश राख्नु पर्दाखेरि चाहिँ कतिले हुने गरी रञ्जना बाहिरलाई पनि धेरै मान्छे सम्झना सम्पूर्ण शुभकारी भन्न चाहन्छु अनि कतिले हुने गरी फुल्नुहुन्थ्यो सराई भवनमा गएर धुवा कत्तालाई पनि धेरै मान्छे सम्झना सम्पूर्ण शुभकुनहरू भन्न चाहन्छु अनि कतिले हुने गरी सुनिता यसका किङबिन्दु सदामान सपना तामुक्तान सुशला विश्वकर्मा किराती अञ्जना अञ्जल श्रेष्ठ छुर्मु सागर रिमा थामीलाई पनि धेरै मान्छे सम्झना सम्पूर्ण छु ल भन्न चाहन्छु अनि मलाई हुनुहुन्छ खसी जीवन पाविन कुशल समीलाई छिमिरानी छुवाने मबिन दक्षिण जीवन सुन्दर श्यामकुमार लिम्बू बसन्त श्रेष्ठ कन्टेल सिने अन्जन थुलुङ लिम्बू विजयलाई पनि धेरै मान्छे सम्झना सम्झिरहेको छु ल अनि चाहन्छु भनेको कतिले हुनुहुन्छ प्यारीहरू अगाडि चेतना पनि मान्छे जन्तु क्रिया गुन्दरिया छेत्री सुनिता लिम्बू जुनिताईलाई पनि धेरै मान्छे सम्झना सम्झिरहेको छु ल भन्दै म चाहिँ बिदा हुन चाहन्छु है सासना
1: हस् नमस्कार यति बेला साथी हुनुहुन्थ्यो मसँग जुनिताजी यो यात्रामा कुराकानी गरी सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ हामी चितित परेको विषयमा तपाईँ जस्ता धेरैभन्दा धेरै मनमुटहरूलाई जोड्दै यो यात्रालाई अगाडि बढाइरहेका छौँ यही सिलसिलामा फेरि पनि यति बेला अर्को साथीलाई म स्वागत गर्छु आउनु भएको छ साथी वाट्सएपमा हेरौँ को हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ यहाँको आवाज केही पनि बुझिरहेको छैन सभा पोखरी घर भन्नुभयो त्यहाँबाट बाँकी यहाँको आवाज मैले केही पनि बुझ्न सकिनँ फेरि भन्नुहोस् त सभा पोखरी घर भन्दै हुनुहुन्थ्यो सात समुद्र पारीबाट फोन गर्नुभएको थियो सम्भवतः उहाँले प्रवासमा हुनुहुन्छ साथी तर उहाँको आवाज मैले प्रष्ट सुन्न सकिनँ अर्को साथी आउनुभयो स्वागत गर्छु हेलो
2: हजुर
1: गुड इभिनिङ नमस्ते को आउनुभयो सभा पोखरीबाट आज सबै साथीहरूको चाहिँ आगमन भइरहेछ कुरु कुरु है तेस्रो नम्बरमा पर्नुभयो यहाँ होइन अनि के छ हाम्रो जुनैजीको खबर खबर ठिकै छ राम्रै छ चल्दैछ होइन ल ठिक छ सधैँभरि आराम कुशल रहनु होला हामीले यही कामना गऱ्यौँ यताबाट जुनैजी ल यहाँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस्
2: अनि यहाँ साथीहरू भए पनि सम्झनाहरू बस्छ भदाई हिमालयपुरा हिमाल चन्दन गाई चन्दमा शेर्पा प्रेमु शेर्पा मिडिया प्रेमी शेर्पा सपना शङ्कर बिरसा राई, मन कुमारी कान्छी सुलुङ, रञ्जना दाइङ राई, चन्द्रमा चन्द्रमाया तामाङ, सुशीला विश्वकर्मा, पूर्वेली भुसुङ, ममता कोयालाई पनि गुड नाइट सुरक्ष पनि भन्न चाहन्छु। अनि मेरो घर परिवारमा सबैजनालाई गुड नाइट सुरक्षा पनि भन्न चाहे। अनि अहिलेको समयमा प्रोग्राम सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु ल।
1: नमस्कार, छुट्टी हुँदै बेला साथी हुनुहुन्थ्यो जुनीजी सभा पोखरीबाट कुराकानी गरे, सबैलाई सम्झँदै उहाँ पनि छुटेर गइसक्नु भएको छ। फेरि म यति बेला अर्को साथीलाई स्वागत गर्ने तर्खरमा छु, आउनु भएको छ साथी, स्वागत गर्छु। को हुनुहुन्छ? हेलो, दर्शन नमस्ते, को आउनुभयो कहाँबाट? हिमाल चामलिङ आउनुभयो, घर यहाँको सभा पोखरी है। मलेसिया हुनुहुन्छ अहिले हाम्रो हिमालजी, मलाई थाहा छ। अनि हिमालजी के छ खबर खबर तपाईँको, सुनाउनुहोस् न। एकदम हाम्रो पनि ठिकठाक छ हिमालजी, आरामसँग कुशलसँग है। हुन्छ हिमालजी, अब यति बेला मलेसियामा हुनुहुन्छ, घर परिवार आफन्तहरूले पक्कै यहाँलाई सुन्दै हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ। यहाँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न।
3: हुन्छ, फर्स्ट अफ अल म त हजुरलाई नै गुड नाइट सुरक्षा पनि भन्न चाहेँ। अनि हाम्रो गुड नाइट सुरक्षा पनि धेरै सम्झना छ भन्ने छ। अनि घर परिवारमा धेरै सम्झना छ भन्न चाहिँ, त्यहाँदेखि साथीहरूको नाम लिनु पर्दा अरे फुटो जुन कुमारहरू आउँछ, सम्पनाहरू आउँछ, अनि साथीहरू सुनेता पर्खा, अनि दिनसरम, अनि ज्ञानी शेर्पा,
1: नमस्ते, छुट्यौ हिमाल चामलिङसँग कुराकानी गरे, सभा पोखरी उहाँको घर, यति बेला सात समुद्र पारीबाट हामीलाई सम्झनु भयो मलेसियाबाट। प्रवासमा रहेर पनि धेरै साथीहरू यो यात्रामा जोडिरहनु भएको छ, धेरैभन्दा धेरै साथीभाइहरूलाई मैले यो यात्रामा सामेल गर्न पाएको छु। यति बेला फेरि म फोन लाइन तर्फ लाग्छु, कोही साथीको आगमन भयो उहाँलाई स्वागत गर्छु। को हुनुहुन्छ? हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? फेरि भन्नुहोस् त यहाँको शुभ नाम। केटिएमबाट फेरि एकचोटि मैले सुन्न चाहे यहाँको नामलाई। ल ठिक छ, जे होस् काठमाडौँबाट बोल्दै हुनुहुन्छ, यति बेला हामीलाई सुन्दै हुनुहुन्छ यहाँले नि त? मजाले सुन्दै हुनुहुन्छ। हुन्छ, यो यात्रामा अब तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न। नमस्कार, छुट्टी हो यति बेला साथी हुनुहुन्थ्यो हामीसँग काठमाडौँबाट, उहाँको मैले शुभ नाम राम्रोसँगले बुझ्न सकिनँ है, कहिलेकाहीँ नेटवर्कमा समस्या हुन्छ, केही समस्याहरू हुन्छन्, त्यो भएर पनि साथीहरूसँग प्रष्ट रूपमा कुराकानी हुन सक्दैन, रहरै त रहरै हो, मनै हो, त्यो भएर पनि मैले उहाँसँग कुराकानी गर्ने प्रयास गरेँ, जे जति भए पनि कुराकानी भयो। यति बेला अर्को साथी आउनुभयो, स्वागत गर्छु। हेलो हेलो,

0: सबैलाई अब सेयर गर्न होला भन्न चाहन्छु। अनि मोरङतिर हुनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यारो छोरा युगलना सिंहलाई पनि मिठो माया भन्न चाहन्छु, छोरा दिवासलाई पनि मिठो माया भन्न चाहन्छु, अनि बहिनी उदयपुर हुनुहुन्छ शाम सरगम, अनि छोरी अनि ज्वाइस पान्तालाई तिनैजनाले गर्दा शुभ सबै भन्न चाहन्छु। अनि कुबेतिर हुनुहुन्छ बहिनी शर्मिला, अनि साथीहरू भन्नुपर्दाखेरि अनि सुरज राई हुन्छ, उहाँलाई पनि गुड नाइट सब पनि भन्न चाहन्छु। अनि लिम्बू विजय, उहाँलाई पनि गुड नाइट सब पनि भन्न चाहन्छु। अनि र जति पनि मलाई सुस्मिता नाचिनी भनेर चिन्नुहुन्छ, अनि सबैजनालाई गुड नाइट सब पनि भन्न चाहन्छु ल। बाबाई
1: हस् नमस्ते। छुट्यो सुस्मिता नाथेरिङसँग कुराकानी गरे, भोजपुर उहाँको घर यति बेला कुवेतमा हुनुहुन्छ, सम्झनुभयो सबैजनालाई कुराकानी गरे र छुटेर गइसक्नु भएको छ। फेरि पनि म फोन लाइन तर्फै लाग्छु, कोही साथीको आगमन भइसकेको छ, उहाँलाई स्वागत गर्छु। को आउनुभयो, कहाँबाट हुनुहुन्छ? हेलो, हजुर रात्रिकालीन नमस्कार, को आउनुभयो? निमु शेर्पा आउनुभयो 558 चुङखुरुङबाट। पक्कै पनि। अनि के छ निमुजीको खबर सुनाउनुहोस् न।
2: मेरो खबर ठिकै छ दाइ, यताको मौसम चाहिँ अहिले पानी परिरहेछ, घर गर्नुहोस्। तपाईँको खबर के छ, यताको मौसम कस्तो छ?
1: यता ठिकठाक छ, पानी परेन दिउँसो। अहिले चाहिँ बाहिर के छ, लगभग एक घन्टा भयो म भित्र छिरेको, बाहिरको मैले अवस्था बुझ्न पाएको छैन है। शीतल शीतलै छ यता पनि, ठिकै छ निमुजी। ल हुन्छ, यहाँले आफ्नो सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ अब यो यात्रामा। नमस्कार। छुट्यौँ यति बेला 558 चुङखुरुङबाट, निमु शेर्पा कुराकानीको क्रममा जोडिनुभयो, कुराकानी गरे, सबैलाई सम्झनुभयो, छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको प्रसाईको अब आखिरीमा छौँ, घडीले 8:54 गएको संकेत गर्यो। एकदम छोटोमा म 1 मिनट कुराकानी गर्छु, एकजना साथी आउनु भएको छ, स्वागत गर्छु उहाँलाई। हेलो, हजुर नमस्ते। अड्किनु भयो, अक्मकिनु भयो, कहाँबाट को आउनुभयो? लुहाकोटबाट। फेरि भन्नुहोस् शुभ नाम। ए हाम्रो पशुपतिजी आउनुभयो लुहाकोटबाट, के छ पशुपतिजीको खबर खबर? ए ल होइन, ठिक छ, यस्तै हो नि कहिले काहीँ। अब पशुपतिजी समय एकदम थोरै छ, समयको पाबन्दीभित्र तपाईँ हामी रहनै पर्छ, अब यहाँले एकदम सर्टकटमा आफ्ना साथीभाइहरूलाई सम्झाउनुहोस् न। नमस्ते। एकदमै उहाँले हाम्रो भावनालाई बुझ्नुभयो, समयको ख्याल गर्नुभयो। पशुपति तामाङ हुनुहुन्थ्यो चैनपुर 11 लुहाकोटबाट, कुराकानी गरे, सबैलाई सम्झँदै छुट्नुभयो। अब मैले पनि तपाईँसँग विदा माग्नुपर्छ, यो समयको लागि, यो साथको लागि, यो सामिप्यताको लागि तपाईँ सबैलाई मैले धन्यवादका शब्दहरू बोल्नै पर्छ। यतिन्जेल मिठो साथ दिनुभयो, फोन गर्नुभयो, प्रत्यक्ष रूपमा कुराकानी भयो, फोन प्रयास गर्नुभयो, कुराकानी हुन सकेन, सुनेर साथ दिनुभयो, तपाईँ सबैप्रति आभार व्यक्त गर्छु। अनि यो यात्रालाई यहाँसम्म निरन्तर ल्याउनको लागि, सधैँभरि हामीलाई भनौँ न यो यात्रामा सामेल गराउनको लागि सहयोग गर्नुहुने मिडिया प्रेमी मनहरूलाई पनि मैले सम्झिरहेको छु, उहाँहरूलाई पनि विशेष विशेष धन्यवादका शब्दहरू बोल्दै बोल्दै यति बेला तपाईँको लागि बिछोटको करौतीले यो निकै नै मर्मस्पर्शी गीत स्वर्गीय गायक प्रशान्त तामाङले गाउनु भएको अत्यन्तै मिठो यो गीत तपाईँको लागि राख्दै कार्यक्रम क्षितिज पारीको यो आजको एपिसोडबाट अर्को

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल साउन 22 गते 23 गते शनिबार श्रावण कृष्ण दशमी 8 अगस्त सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक। ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह। चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च। मल लिन जाँदा भारतमा थुनिएका किसान दाजुभाइ 38 दिनपछि जेल मुक्त। 250 करोड़को सामान किन्दा 10 लाख पुरस्कार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको 890 सर्पको उद्धार शीर्षकको शुभ समाचार।
0: विराटनगरका शहर र बस्ती मन्त निन्द्रामा हुन्छन्, तर विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे भने जागै बस्नुहुन्छ। शहर सुतेका बेला बिउजिएर नै जिम्मेवारी निभाउनु शम्भुको दैनिकी जस्तै बनेको छ। मोबाइलका लागि कुनै समय असमय हुँदैन। फोनको घण्टी बज्ने बित्तिकै अर्कातिरबाट त्रसित आवाज सुनिन्छ, सर बचाउनुहोस्, ओछ्यानमै सर्प आयो। यो शम्भुको विगत 3 वर्षदेखिको नियमित कर्म हो। विराटनगर महानगरपालिकामा उहाँ जस्तै साहसी कर्मचारी हुनुहुन्छ, जसले पछिल्लो 3 वर्ष यता नगरवासीको सुरक्षाका लागि आफ्नो निन्द्रा र आरामलाई त्याग्नु भएको छ। उहाँ भन्नुहुन्छ, फोन आएपछि म सुत्न सक्दिन, कसैको घरमा बच्चा होला, कसैको घरमा वृद्ध वृद्धा होलान् भन्ने सम्झेर मेरो निन्द्रा भाग्छ र म उद्धार गर्न निस्किहाल्छु। सर्पलाई मार्न हुँदैन भन्ने सचेतनासँगै मानिसले सर्प समात्ने मान्छेको खोजी गर्न थालेका छन्। त्यसैगरी शम्भुमाथि पनि अतिरिक्त मानवीय जिम्मेवारी पनि आइलागेको हो। विराटनगर महानगरपालिकाले 4 जना नगर प्रहरीलाई सर्प समात्ने तालिम दिएपछि 2080 साल जेठ 15 देखि हालसम्म उहाँले 890 भन्दा बढ़ी सर्पको सुरक्षित उद्धार गरिसक्नु भएको छ। यसमध्ये पछिल्ला 2 वर्षमा मात्रै उहाँले 760 भन्दा बढ़ी सर्प समात्नु भएको जनाइएको छ। अझ गत वर्षको वैशाखदेखि हालसम्मको 1 वर्षमा मात्रै 553 भन्दा बढ़ी सर्प उद्धार गरेको महानगरले जनाएको छ। विराटनगरका 19 वटै वड़ाका घरभित्र छिरेका सर्प समात्ने उहाँ एक्ला व्यक्ति हुनुहुन्छ। घिमिरेले वड़ा नम्बर 4 सबैभन्दा धेरै 113 वटा सर्प उद्धार गर्नुभएको छ। विराटनगर मात्र होइन, उहाँले कटहरी, बुढी गंगा, बर्जु, ग्रामथान, जहदा र दुबईसम्म पुगेर थप 130 भन्दा बढ़ी सर्पसँगै ती क्षेत्रका मानिसलाई सुरक्षित रूपमा बचाउनु भएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। गत मंगसिरको कुरा हो, कुवेतको फरवानियामा 7 वर्षदेखि कार्यरत 46 वर्षीय कुमारी वाइबाले छापामा रहेकी 26 वर्षीय भदैनी शान्ति विश्वकर्मालाई फोन गर्दै भनिन्, म काम गर्ने घरमा घरेलु श्रमिक चाहिएको छ। महिनाको 120 कुवेती दिनार दिन्छ, तिमी आउने भई पासपोर्ट पठाइदेऊ। एकातिर वैदेशिक रोजगारीमा जाने सपना, अर्कोतिर साउदी अरबमा काम गर्न गएका श्रीमानको कमाईले घर खर्च धान्न र पुरानो ऋण समयमै तिर्न नसकिने आकलन। यही बेला शान्तिलाई फुपूले कुवेतको खबर सुनाएकी थिइन्। कुमारीले भनेकी थिइन् फिलिपिनो युवतीले छाडेपछि रोजगारदाता घरलाई अर्को घरेलु श्रमिक चाहिएको छ, तिमीलाई ल्याउने कुरा घर मालिकले मन पराएका छन्। फुपूले नै काम गर्ने घरमा काम पाइएकाले साउदी रहेका शान्तिका श्रीमानले पनि नाई नास्ति गरेनन्। गत 17 पुसमा 8 वर्षीय छोरी आमाको जिम्मा लगाएर शान्ति कुवेतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिन्, तर उनको हातमा कुवेतको घरेलु श्रमिकका लागि जारी गरिएको भिसा नम्बर 18 थिएन। बरु ओमानको 10 दिनको भिजिट भिसा, होटल बुक र काठमाडौँ ओमान काठमाडौँको दुईतर्फी टिकट मात्रै थियो। देशभित्र रोजगारी अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति पनि कमजोर देखिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिकमा रहेको तथ्याङ्क बाहिरिएको छ। वैदेशिक रोजगार व्यवसायले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा भने असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायले श्रमिक पठाउन बन्द गर्दा मुलुकको अर्थतन्त्रमै असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गत वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 बुँदे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले शुक्रबारदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। वैदेशिक रोजगार विभागले विभिन्न चरणमा गरी 771 इजाजत पत्रवाला संस्थामाथि गरेको कार्यवाही तत्काल फिर्ता लिन समेत माग गरेको छ। विभागले श्रमिकसँग तोकिएका भन्दा बढ़ी शुल्क उठाएको, करार पत्र अनुसार गन्तव्य देशमा काममा नलगाएको र विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको लगायत कारण देखाउँदै कार्यवाही गरेको थियो। यसरी देशभित्र रोजगारी अभाव र ऋणको चापले नेपाली महिलाहरू कष्टकर यात्रा गर्दै विभिन्न प्रतिबन्धित देशहरूमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य हुँदा घरेलु श्रमिकमा जाँदा विभिन्न किसिमका समस्याहरू समेत उत्पन्न भएको छ, जहाँ उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति भने कमजोर देखिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: आजको गोरखापत्र दैनिकमा ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा मुख्य समाचार छापिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिण्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकै पटक माग बढ़ेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ़दा अभाव भएको स्पष्ट पार्नु भएको हो। उहाँले भन्नुभयो 2083 साउन महिनादेखि पूरा सिलिण्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको माग एकै पटक वृद्धि हुन गई बजारमा केही असहजता सृजना भएको देखिन्छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाइने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको पनि उहाँले जानकारी दिनुभयो। माग अत्याधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढ़ाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको पनि जानकारी दिनुभयो। विभागले पछिल्लो समय 45 वटा भन्दा बढ़ी ग्यास डिपोको अनुगमन गरेको पनि जानकारी दिनुभयो। नेपाल आयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा आयात भण्डारण तथा वितरण कार्यलाई थप प्रभावकारी पारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँको भनाई छ। आजको गोर्खापत्र दैनिकमा ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा मुख्य खबर छापिएको छ।
2: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढ़ी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32.74 करोड़ रूपियाँ चाँदी आयातका लागि भाइदिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रूपियाँले बढ़ी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29.15 करोड़ रूपियाँ भाइदिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्याधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढ़ेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसाय महासंघ वरिष्ठ उपाध्यक्ष डीएस रत्न साक्यले भनेका छन्, तर बिस्कुट वा बार होइन दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढ़ेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ़दै गएको व्यवसायहरू बताउँछन्। कार्तिक 2082 प्रतितोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वाते बढ़ेर प्रतितोला 7,500 रूपियाँ पुगेको थियो। दुई वर्ष अघि चाँदीको मूल्य प्रतितोला 1,350 देखि 1,950 रूपियाँ हाराहारीमा सीमित थियो। गत आर्थिक वर्षमा आयात भएको अधिकांश चाँदी ग्राहकले लगानीकै उद्देश्यले खरिद गरेको पाइएको छ। गत आर्थिक वर्षमा चाँदीको आयात 366% बढ़ेर 32.74 करोड़ रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। आयात परिणाम पनि दोब्बर भन्दा बढ़ी अर्थात 108.37% वृद्धि भई 104.29 टन पुगेको थियो। गत आर्थिक वर्षमा 29.15 करोड़ रूपियाँ बराबरको सुन आयात हुँदा 32.74 करोड़ रूपियाँको चाँदी भित्रिएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ता भने अहिले अन्यलमा परेको सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मनीष झाले सरकार संचालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्। राज्य प्रणालीलाई जनता मैत्री बनाउन सरकार अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उनको भनाई छ। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद झाले सरकार संचालनमा कता कता ढंग नपुगेको जस्तो देखिएको टिप्पणी गरे। सरकार संचालन गर्न कता कता ढंग पुगेको छैन जस्तो छ, यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। उनले भने राज्य प्रणालीमा अझै ढंग पुर्याउनु पर्दछ। सुनसरीमा भएको घटनाको प्रसंग उल्लेख गर्दै उनले तत्काल अवस्था नियन्त्रणमा आए पनि समस्याको मूल कारण अझै बाँकी रहेको बताए। सुनसरी घटनामा जसो तसो आगो निभाउन सक्यौं तर आगो निभेको हो, दाउरा निभेको होइन, उनले भनेका छन्। करदाता चिट्ठा मार्फत प्रोत्साहन गरिरहेको उदाहरण दिँदै सांसद झाले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई पनि त्यही ढंगले प्रोत्साहन गर्नुपर्ने धारणा राखे। उनका अनुसार प्रवासमा रहेका नेपालीहरूसँग नेपालको कुल ग्राहक उत्पादन जीडीपी भन्दा ठूलो आर्थिक स्रोत रहेकाले उनीहरूलाई विभिन्न क्षेत्रमा थप सहुलियत दिन आवश्यक रहेकोमा जोड़ दिए। उनले सामाजिक न्याय र लोकतन्त्रविद सन्तुलन कायम हुन नसके राज्य कमजोर बन्ने चेतावनी पनि दिए। सामाजिक न्याय र लोकतन्त्र सन्तुलित छैन भने त्यो राज्य कमजोर हुन्छ। उनले भने जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष रूपमा जोड़िनुपर्नेमा जोड़ दिँदै उनले सरकार र राजनैतिक नेतृत्वले जनभावना बुझ्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताए भनेर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रासोपा सांसद मनीष झाले भने सरकारले कालो चस्मा पनि हटाउनु पर्छ, राज्य प्रणालीमा ढंग पुगेको छैन भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अभिलेश कुमार झाको एकल इजलासले धरौतीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नगेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेत प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोन वर्षा गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। आफ्नै बाली जोगाउन गरेको सानो प्रयासले कानूनी र मानसिक यातना भोग्नु पर्यो, सुरेश प्रसाद सिंहले बताएका छन्। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए भने मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा यो खबर छ।
0: आजको नागरिक दैनिकमा कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापेको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको भेला नरोक्ने जनाएको छ। इतर पक्षले शुक्रबार पत्रकार सम्मेलन गरी भेला नरोक्ने जनाएको हो। गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि आधिकारिक नेतृत्व विवादमा सर्वोच्च अदालतले यसअघि दिएको फैसला पुनरावलोकनका लागि बिहिबार निशा दिएपछि इतर पक्ष अर्थात शेरबहादुर देउवा पक्षले भेला रोक्ने अनुमान धेरैले गरेका थिए। यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कांग्रेस भएको फैसला सुनाएको थियो। देउवा पक्षले थापा नेतृत्वलाई आधिकारिक कांग्रेसको मान्यता दिने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन मागसहित निवेदन दिएको थियो। उक्त निवेदनको माग बमोजिम सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको हो। संस्थापन इतर पक्षले स्वदेश फर्कन लागेका तत्कालीन सभापति शेरबहादुर देउवालाई धरपकड गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ। इतर पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले देउवा नेपाल फर्किँदा धरपकड भए विरोधमा उत्रिने समेत जानकारी दिए। फागुन 21 गतेको निर्वाचन अघि स्वास्थ्य उपचारका लागि भन्दै विदेश गएका देउवा यही साउन 26 गते स्वदेश फर्कने तयारीमा रहेका छन्। देउवाले भेलालाई सम्बोधन गर्ने दावी पनि आयोजकले गरेका छन्। कांग्रेस असन्तुष्ट अर्थात इतर पक्षले साउन 29 गते 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजन गर्दैछ। भेला तयारी लागि विभिन्न 32 उपसमिति पनि बनाइएको छ। नागरिक दैनिकमा खबर छापिएको छ। यस्तै प्रसंगमा आजको राजधानी दैनिकमा देउवा फर्किने बारे प्रहरीले भन्यो हामी हेर्दैछौ शीर्षकमा खबर छापिएको छ। पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिट्टै स्वदेश फर्कने उनी निकट नेताहरूले बताइरहेका छन्। गत भदौमा भएको जेएनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यति बेला उपचारको क्रममा हङकङमा रहेका छन्। उनी यही साउन 26 गते साँझ स्वदेश फर्कने तयारी रहेको जनाइएको छ। देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारेमा सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफले भन्छन् हामी हेर्दैछौ बुझ्ने काम हुँदैछ राजधानी दैनिकमा छापिएको छ।
2: ₹250 सामान खरिद गर्दा 10,00,000 पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभाग